0: पनि सोझै कोशी नै पुगिन्छ। कोशीमा झरेपछि बाँच्ने आशा हुँदै हुँदैन उनले भनिन्। कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरै जसो वर्खाका बेला पानी पर्दा हिलामै हुने अवस्थामा छन्। पहिरोको पनि त्यतिकै त्रासो जोखिम हुन्छ। पहिरोले सड़क अवरूद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्छन्। जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ, वर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढ़ी तिनकी समिता राईले भनिन्। गत वैशाख 23 गते कोशी राजमार्ग अन्तर्गत शंखा सभाको मकालु तीन स्थित नयाँ बस्तीमा गएको पहिरोका कारण त्यहाँ अहिलेसम्म दोहोरो रूपमा गाड़ी चल्न सकेका छैनन्। शंखा सभाको माथिल्लो भाग भोटे खोला मकालु क्षेत्र बर्खामा पहिरोको उच्च जोखिममा छ। पहिरो खसेर कति बेला सड़क बन्द हुने हो भन्ने टुङ्गो हुँदैन। सुलिचोङ बाला र सभा पोखरी क्षेत्र पनि पहिरोको जोखिममा छन्। यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील सूचीमा राखेको छ। बाढ़ी पहिरोले सड़कमा त असर गर्छ नै तर मानवीय क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय शंखा सभाका डीएसपी मेघराज अरियालले बताउनुभयो। शंखा सभाको पाँच खपन नगरपालिका आठकी एजिना बस्नेतका अनुसार यति बेला चैनपुरदेखि पाँच खपनको सड़क बाढ़ी आएर पूरै बिग्रिएको छ। त्यहाँ हिउँ खोला पर्छ। उक्त क्षेत्रमा पानी पर्नासाथ पहिरो जान्छ, जसले गर्दा स्थानीय बासिन्दाको सम्पर्क चैनपुरसँग टुट्ने गर्दछ। वर्खाका बेला अति आवश्यक कामका लागि स्थानीय खादबारी जान्छन्। गत वैशाख अन्तिम साताको वर्षाले मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका पाँच स्थित बोखिम क्षेत्रमा बढ़ी असर गर्यो। त्यहाँ अवरूद्ध सड़क अहिले एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुर सदरमुकाम हुँदै दक्षिणी क्षेत्र दलगाउँ र भुल्के जाने सड़क पनि केही साता अघि पहिरोले अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अहिले सड़क सञ्चालनमा छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले पहिरो गएर सड़क अवरूद्ध भएमा तत्काल खुलाउने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। एक साता अघिको बाढ़ी पहिरोले पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पाँच थरको याङ ओरक गाउँपालिका क्षेत्रको सड़क पनि अवरूद्ध रहेको छ। याङ ओरक गाउँपालिकाको ओयाम दोभान र रिचाल गिरमा बाढ़ी पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले पाँच थर र तापेजुङलाई जोड़ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ। त्यस्तै विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुगलिन खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले दुई घण्टामा पार गर्न सकिन्छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अघि बढ़ाएको छ। हालसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी तीन प्रमुख निकाय खारिज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएनएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको लाइसेन्स सहित विवादित सम्पत्ति बिक्री लिलाम प्रकरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ। सरकारी स्वामित्वमा पुगेर सम्पत्ति व्यवस्थापनको प्रक्रिया शुरू भएको कम्पनी एनसेल, स्मार्ट सेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको मिलोमतोमा लिलाम भएको विषयमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढ़ाएको हो। उजुरी दर्ता भएसँगै तत्कालीन संचार मन्त्री, नियामक निकायका प्रमुख र निजी क्षेत्रका उच्च अधिकारीहरूमाथि गम्भीर छानबिन अघि बढ़ाइएको अख्तियार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनसेल र स्मार्ट सेलको आपसी सेटिङमा सरकारी सम्पत्तिलाई निजी स्वार्थका लागि प्रयोग गरी राष्ट्रलाई अरबौं रोक्सानी पुर्याएको भन्दै अख्तियारमा उजुरी दर्ता भएसँगै प्रकरणमा संलग्न सबै छानबिनको दायरामा तानिने भएका छनृ।

0: आवाजहरू नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन समितिको अध्ययन प्रतिवेदन पर्खदा गृह प्रशासन देवमौलादेखि नेतृत्व विहीन सम्पत्ति शुद्धिकरणको कसुरमा चैत 19 गते पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग विभिन्न कम्पनीको शेयर साझेदारी सम्पत्ति स्रोतमाथि आशंका देखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरूङलाई राजीनामा गर्न लगाउनु भएको थियो। उहाँले वैशाख 9 गते राजीनामा दिए पनि अहिलेसम्म गृहमन्त्री नियुक्त पनि गरिएको छैन। छानबिन समितिबाट क्लिन चिट आए पनि गुरूङलाई नै गृहमन्त्रीमा ल्याउने प्रधानमन्त्री शाहको इच्छा रहेको निकट स्रोतहरूले बताएका छन्।
2: मधेस प्रदेश सभाको मंगलबार बस्ने भनिएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक शुरू हुन साथ विपक्षी दलका प्रदेश सभा सदस्यहरूले सरकारले प्रदेश लोक सेवा आयोग र जनलोकपाल आयोगको सदस्यमा गरेको नियुक्ति प्रक्रिया विधि सम्मत नरहेको भन्दै बैठकमा अवरोध गरेका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट निर्माणको तयारीमा जुटेको बेला प्रदेश सरकारबाट कार्यान्वयन हुन कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सरकारको कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
2: तेस्रो मुलुकबाट आउने माल सामान ढुवानीका लागि भरपर्दो र कम लागतको विकल्पका रूपमा रहेको महोत्तरीको जलेश्वर स्थित बिठा मोड मलिवारमा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले बजेट नदिएपछि यस क्षेत्रका जनतामा निराशा देखिएको छ।
1: सुकुम्बासी सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सरकारले 24 सुकुम्बासी समिति गठन गरेको छ। यसअघि यस्तै प्रकृतिका सुकुम्बासी आयोग भूमि आयोग तथा भूमि समितिको नाममा 23 आयोग तथा समिति गठन गरिएको छ तर समस्या समाधान हुन सकेको छैन।
2: चक्रपथ विस्तार अन्तर्गत करिब 16 किलोमिटर सड़क 8 वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। 2069 सालमा पहिलो खण्ड कोटेश्वर कलंकीको विस्तार थालिएको थियो। 2075 सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन।
1: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ियो भने कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी हो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। सरकारको सय बुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने 10 योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
1: सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रे पलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा त्यस सम्बन्धी नेपाल सरकारको कानूनी व्यवस्था कड़ाईका साथ लागू गर्न उक्त निर्देशन दिएको हो।
2: अब शेयर बजार सोमबार 26.72 अंकले घटेको नेप्से परिसूचक मंगलबार भने 22.21 अंक बढ़ेर बन्द भएको छ। मंगलबार बजार 0.80% बढ़ेको हो।

0: हजारमा तिस वर्ष भरि रिचार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नु
1: हो। खुशीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बावजूद इजरायलले लेबनानमा हवाई हमला जारी राखेको छ। इजरायलको ड्रोन आक्रमणमा दक्षिण लेबनानमा मंगलबार 8 जनाको मृत्यु भएको छ। एकै परिवारका 3 जना बाबु, छोरा र छोरी यस आक्रमणमा मारिएका छन्। इजरायलले सोमबार नै बेरूतका दक्षिण क्षेत्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन मार्फत कुराकानी गर्दै आक्रमण रोक्न चेतावनी दिएका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा बेरूतमाथि कुनै आक्रमण नहुने बताएका थिए।
3: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला फुटबल टोली आज बुधबार दुईपल्टको डिफेण्डिङ च्याम्पियन बंगलादेश विरूद्ध मैदानमा उत्रदा केवल 7 महिला च्याम्पियनशीप 2026 फाइनल यात्राका लागि मात्र प्रतिस्पर्धा गर्नेछैन। विगतका दुई फाइनलको पीड़ा बिर्साउने अवसरको खोजीमा पनि हुनेछ। यता राष्ट्रिय खेलकूद परिषद राखेपको आयोजनामा देशकै प्रतिष्ठित विद्यालय स्तरीय खेल महोत्सव 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड खेलकूद प्रतियोगिता आजदेखि राजधानीमा शुरू हुँदै
2: अब विचार तथा विश्लेषण। दिगो विकासमा भू उपयोग शीर्षकमा गोपीनाथ मैरालीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। पालिका अहिले आगामी वर्षको वार्षिक विकास कार्यक्रम तर्जुमामा व्यस्त छन्। सबै पालिकाले भू उपयोगलाई केन्द्रमा राखेर दिगो विकासको अभिष्ट पूरा गर्ने सुदूर भविष्यको दृष्टिकोण राख्न भूल्न हुँदैन। स्थानीय सरकारका नाताले यो उसको दायित्व हो। भू उपयोगलाई संघीय सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन। संविधानले पनि तहगत सरकारलाई विकास व्यवस्थापनको जिम्मेवारी दिएको छ। न भू उपयोगको विषयलाई खण्डीकृत गर्दै रूपमै हेर्नुपर्ने हुन्छ। यो विकास व्यवस्थापनको अन्तर सम्बन्धित विषय हो। एकीकृत रणनीति तर कार्यान्वयन भूमिका क्षेत्रगत र तहगत रूपमा गरेर नै भूमि स्रोतको प्रभावकारी र विवेकशील उपयोग गर्न सकिन्छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
8: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
9: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
8: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
10: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो थोप्लो 88.9।
11: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डटकम सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 20 गते बुधबार, जुन 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
1: पर्यटकको
0: आगमन, उल्लेख्य संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय, नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता,
1: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान, प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित, पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान संयुक्त गठन,
0: सामुदायिक विद्यालय प्रतिको आकर्षण, विद्यार्थीमा पुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था, प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु,
1: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी, अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण, पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्र संघको भनाई,
0: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट, बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग।
1: भारतको 5 दिने औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छ र रातो कार्पेटले स्वागत गरिएको थियो। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतिश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछाने नेतृत्वको रासपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतिश नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वकाहट हुने कार्यक्रम तय भएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै रासपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा पनि सहभागी हुनुभएन। उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतिश नवीन, महासचिव अरूण सिंह, विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले, बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराज के पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ। त्यसै हिजो महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ। सभापति लामिछानेले भाजपाका समकक्षी नीतिशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ दिएको छ। प्रधानमन्त्री शाहले लिपुलेखका विषयमा चीन र इंग्ल्याण्ड अर्थात बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताउनु भएको थियो। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाब दिँदै शाहले भन्नुभएको थियो, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढताका साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो। नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो केही भागमा समस्या छ, त्यसलाई हल गर्न बाँकी नै छ। गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात 10 गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
1: सन् 2026 को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216 सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अध्यक्ष प्रबन्ध बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आगमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको सीमानाका सन्दर्भमा दिनुभएको अभिव्यक्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 गते प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरू हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 गतेको संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोस्ट्रम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख देवप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनु पर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुल बहादुर कण्डेलले 22 गतेभित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ताव भयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सीधै प्रतिनिधि सभामा जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव
3: पेसाको हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे उजेल पर्थे।
0: विद्यार्थीमा पुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो,

0: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
1: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि
0: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अब चेस त मेरो धन्दैछ नि
2: नानी अफिसर चलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दगृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेजराज थामीले खबर लेख्नु भएको छ प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ नेपालको संविधान र विभिन्न कानून तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन् पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निसँग न्यूनम अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत राखिएको छ तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ त्यस्तै सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दको 7 महिना पटेल रमन जेवीले लगेको 1.20 करोड़ पेस्की तानी हो राज्यकोषमा शीर्षकमा खबर छ भने मित्र पृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ हिजो बसेको मन्त्रीपरिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ वास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिला जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ त्यसै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न 3 प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ त्यस्तै 3 महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ एमाले अध्यक्ष केपी शर्मा ओली करिब 3 महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ 21 फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्
4: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल सुंग्रेलाले लेख्नु भएको छ इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या आउँदा काठमाडौँ बाहिरका आवेदक अन्यलमा परेका छन् यसअघि भाषा परीक्षाका लागि ब्रिटिश काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट लिने क्रममा भागमा गरिने आवेदनमा समस्या देखिएको उल्लेख गरिएको छ। हिमालयन रिज सहित पाँच कम्पनीबाट 4 अर्ब अपचलन शीर्षकमा अर्को खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भूमिको

0: समस्या जहाँको त्यही 36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काठले लेख्नु भएको छ। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटै सिजनमा लापराका 17 जनाले चढ़े सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धारची गाउँपालिका 4 लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पूरब बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकै जोखिममा राजमार्ग शीर्षकमा अमर खड्का र बसन्त ढुङ्गानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तिनकी मनिषा राई इतोहरीको जनता बहुमुखी क्याम्पसमा बीए 3 वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई। यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमी गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ। सुरक्षामा चासो नदी खाइएको खबरमा उल्लेख भने पोखरा मोगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेश सभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेल सहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्य प्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण गुहाबले लेख्नु भएको खबर पनि छापिएको छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पंचायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पंचायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ राम राजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पंचायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन। दफा 11(2)ले ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो। आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजुमा बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। निखत सम्बन्धी कसुर तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:30 बजे पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्रीपन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समयअनुसार मध्यरात 12:45 बिहान 6:45 र केही भने बिहान 1:45 8:45 चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्द्रालेले लेख्नु भएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपथ विस्तार 8 वर्षमा पनि बनेन 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्ध विराम सम्झौतापछि राजधानी बेरुतमा भने कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबार नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका दाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य दाफर र दक्षिण दाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भन्ने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 औं एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकवर्थ लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभरमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच 4 पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीतार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितवन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितवनले काठमाण्डुलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिलो ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितवनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। परेको इराकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1986 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
1: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: आफ्नो एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन
3: साझा खबरमा अब शिक्षाको सुधारको कुरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ शिक्षक अभाव भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहेका बेलामा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ
4: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन् बिहानको 10:07 पाले दाईले घण्टी बजाउनुहुन्छ विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्त नमूना माध्यमिक विद्यालय रातापानी विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन व्यवस्थित प्रांगण संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने अंग्रेजी जस्ता विषय पढ्न नपाइने परीक्षा दिनुपर्ने अवस्था थियो तर अहिले अवस्था फेरिएको छ नियमित कक्षा अतिरिक्त ट्यूशन र प्रविधि मैत्री शिक्षाले पढ़ाइ सहज बनेको छ
5: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने जस्तो सबैलाई पनि ट्यूशन पढाउने गरिन्छ पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो जान लागेको छु
4: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन् अभिभावक पत्नी तिवारी
5: हाम्रो यो विद्यालयमा राम्रै छ मेरो 3 बच्चा छ 3 बच्चा यही स्कुलमा पढ्छ मेरो 3 बच्चा फर्स्ट अफ फर्स्ट आउँछ अब राम्रै छ यो स्कुल अहिलेसम्म एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन दिइरहनु हुन्छ कोलपुर नेपालमा पढ्थ्यो तर हामी राम्रो मान्दा हाम्रो घर परिवार हुने बस्दा हाम्रो पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहाँले
4: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ विज्ञान प्रयोगशाला सञ्चालनमा छ शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार अभिभावक शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ
6: यहाँको हाम्रो जनसहभागिता अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो पहिलाको अवस्थामा म 2018 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु विगतमा भवनहरू पनि थिएनन् एकदम जीर्ण अवस्थामा थिए बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनुपर्ने अवस्था पनि मैले देखेको हो र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ
4: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक मासिक अर्धवार्षिक वार्षिक योजना बनाएर काम भइरहेको छ अहिले यहाँ 1 दर्जन भन्दा बढ़ी शिक्षक शिक्षिका कार्यरत रहेका छन् पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतनबहादुर साई बताउनुहुन्छ
7: दक्ष जनशक्ति छ हामीसँग वेल एडमिनिस्ट्रेशन छ प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे उजेल पर्थे
4: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ खर्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
3: पर्यटकको आगमन उल्लेखीय संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको सम्बन्धता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता आज
0: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति
3: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा प्राविधिक पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
0: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई।
3: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने। बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
0: साझा खबर कम्तीमा कार्टुन। कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि, जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ। एउटा खुल्ला स्थान जस्तो देखिन्छ, जहाँ दुईजना व्यक्ति छन् अनि पाकको उमेरका जस्ता देखिन्छन्। एकअर्काको बीचमा बिजुली र बजेटको बारेमा संवाद भइरहेको जस्तो देखिन्छ। एकजना व्यक्ति आक्रोशित छन् र उनको आक्रोशित अवस्थाको त्यो प्रश्नको जवाफमा अर्को एकजना व्यक्तिले केही भनिराखेको जस्तो देखाइएको छ। नजिकै माथि यस्तो लेखिएको छ, स्वदेशी विद्युतको उपयोग बढ़ाउने भन्छ तर भ्याट नै लगाउँछ, कस्तो अचम्मको सरकार।
3: नमस्कार प्राविधिक साथी रवि धितानलाई धन्यवाद। अहिलेलाई लिङ प्रकाश चन्द्र सन्तोष गन्धर्व विधाभाङ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

रेडियो साइनम 89.8 मेगाहर्ट्ज साथियों।

सूचना संगीतमा मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: सती तथ्य र निष्पक्ष समाचार पश्चिम चितवनको आवाज रेडियो पाहिनु 90.8 मेगाहर्ज र पाहिनु न्यूज डेस्कबाट एकै साथ प्रसारण भइरहेको मुख्य समाचारहरूको सङ्गालो बिहान पाउने 5 बजे पाहिनु खबरमा पुनः मगरको नमस्कार। पाहिनु खबर सुरु गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट। रवि लामी छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता हुँदै कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक। चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने एकजना पक्राउ। नेपाली सेनाद्वारा निर्मित पुस्तकालय ब्यागदे घाट स्थित महेश सन्यास आश्रमलाई हस्तान्तरण। एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। र एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौं। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिङ्के भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
3: लिङ्के मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
2: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
4: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
2: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
0: अब खबर विस्तारमा। भारत भ्रमणमा रहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै हुनुहुन्छ। यसअघि मंगलबार लामी छानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, भारतका विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा, सहकार्य तथा दुई देशका राजनीतिक दलहरू बीचको संवाद र सहकारीका विषयमा विचार विमर्श भएको बताइएको छ। लामी छानेलाई भाजपाले रेड कार्पेट सहित भव्य स्वागत गरेको थियो। लामी छाने सहितको टोली यही जेठ 22 गते स्वदेश फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भने अब जेठ 25 गते बिहान 11 बजेसम्मको लागि स्थगित भएको छ। हिजोको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन संचालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने अडान दोहोर्याएको छ। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएको छ। त्यस्तै गरी कांग्रेसले प्रधानमन्त्रीले संसदको रोस्ट्रम बाचा दिनुभएको अभिव्यक्ति सुर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी समेत दिएको छ। यता नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। हिजोको बैठकमा एमाले सांसद गणेश सिंह फगुनाले भने प्रधानमन्त्री शाहले नियत बस्नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्ने भन्ने भन्दै आफ्नो पार्टीको अडान रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ 21 गते बिहिबार बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहिबारको लागि बैठक आह्वान गरिएको जानकारी गराउनु भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन प्राप्त उजुरी र भावी कार्य योजनाका बारेमा छलफल हुने समेत बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी प्रदेश अधिवेशनको तयारी स्वरूप पार्टीको केन्द्रीय निर्वाचन आयोगले 5 प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ। आयोगको हिजो बसेको बैठकले अधिवेशनको समन्वयन सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्ने पूर्ण जिम्मेवारी सहित केन्द्रीय सदस्यहरूलाई प्रदेशगत रूपमा खटाउने निर्णय गरेको हो। सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले आयोग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको थियो। प्रमुख पदमा मनोनयन भएसँगै केसीले आयोगको बैठक राख्नु भएको हो। आयोगको निर्णय अनुसार कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशको प्रतिनिधि टुङ्ग्याएको छ। पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशको हकमा भने आगामी बैठकमा छलफल गरी जिम्मेवारी तोकिने जानकारी दिएको छ। पार्टीले तोकिएका प्रतिनिधिहरूलाई सम्बन्धित प्रदेशका सभापतिहरूसँग आवश्यक समन्वयन र सहकार्य गरी अधिवेशन तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू अगाडि बढ़ाउन निर्देशन दिएको छ। चितवनको राप्ती नदीमा गोहीको आक्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 23 बस्ने 56 वर्षीय कुलु बहादुर चोखालको मृत्यु भएको हो। उहाँको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएको छ। परिवारका अनुसार उहाँ सोमबार दिउँसो घाँस दाउराको लागि भन्दै घरबाट निस्कनु भएको थियो। साँझपख पनि घर नआएपछि परिवारले खोजी शुरू गरेको थियो। तर भने हिजो बिहान राप्ती नदी किनारमा खोजी गर्दै जाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर 23 वडा अध्यक्ष दीपक तवारीले जानकारी गराउनुभयो। मृतक चोखाल सामान्य खेतीपाती र घाँस दाउरा गरेर जीविका चलाउँदै आएका थिए। उनको शवलाई भरतपुर अस्पतालमा लगेर पोस्टमार्टम समेत गरिएको छ। चितवन प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ पर्नेमा नवलप्रासी बदघाट सुस्तापुर बकाउसती नगरपालिका एक स्थायी घर भई हाल भरतपुर महानगरपालिका 10 बस्दै आएका 24 वर्षीय बुद्धि सागर भूषाल रहेका छन्। प्रहरीका अनुसार जेठ 18 गते बेलुका करिब 7:45 बजे भूषालले विद्युतीय उपकरण मार्फत बेनान्स एप प्रयोग गरी अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथमा मोबाइल फोन एक थान र नगद रू 4,50,000 बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भूषालमाथि अभौतिक मुद्दा सम्बन्धी कस्तुरमा चितवन जिल्ला अदालतबाट म्याथप गरी थप अनुसन्धान भइरहेको छ। नारायणी पुल नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका एक बालक बालकको मृत्यु भएको छ भने अर्को बालकको उद्धार गरिएको छ। हिजो करिब दिउँसो 3:20 बजेको समयमा चितवन भरतपुर महानगरपालिका 2 नारायणी कला मन्दिर नजिक घर भएका अन्दाजी 9 वर्षीय विकल्प राणा मगर र सोही स्थानको अन्दाजी 9 वर्षीय भूषण राम नदीमा डुबेका थिए। डुबेको जानकारी पछि स्थानीय वासीले विकल्प राणा मगरलाई तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल पुर्याएका छन् भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि बागमती प्रदेश विकट व्यवस्थापन गुल्म चितवन इलाका प्रहरी कार्यालय गैलाकोट तथा सशस्त्र प्रहरी बलगढ नम्बर 17 हेडक्वार्टर आफटारी चितवनबाट गोताखोर सहित 9 जनाको टोली परिचालन गरी खोजतलाश गरिएको थियो। खोजतलाशका क्रममा बेपत्ता भएका भूषणलाई घटनास्थलदेखि करिब 20 मिटर दक्षिणतर्फ मृत अवस्थामा फेला पारेर सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ। पवित्र तीर्थस्थल देवघाट धाममा अवस्थित महिष सन्यास आश्रमद्वारा सञ्चालित रामनन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयको सेवा विस्तारका लागि नेपाली सेनाले निर्माण गरेको व्यवस्थित पुस्तकालय र्याक हस्तान्तरण गरिएको छ। नेपाली सेनाको क्षेत्र प्रभावी योजना QIPS अन्तर्गत श्री नयाँ सबुजगढले निर्माण गरेको 25,000 पुस्तक अट्ने क्षमता भएको पुस्तक र्याक भने एक औपचारिक कार्यक्रमका बीच आश्रमलाई हस्तान्तरण गरिएको हो। श्री नम्बर 7 वाहिनी पड्डाका वाहिनीपति सहायक रथी विक्रम गुरूङले उक्त र्याक महेश सन्यास आश्रमका अध्यक्ष स्वामी रमानन्द गिरीलाई हस्तान्तरण गर्नु भएको हो। कार्यक्रममा श्री नम्बर 7 वाहिनी अड्डाका प्रमुख सेनानी झलक लामा, श्री नयाँ सबुजगढका गणपति प्रमुख सेनानी सुदीप कुमार तामाङ लगायतको समेत उपस्थिति रहेको थियो। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवघाट क्षेत्रमा निर्माण गरिएको यस योजनाले नागरिक सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने नेपाली सेनाले जनाएको छ। नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको कारण गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा चट्याङ सहित हल्का वर्षा समेत भइरहेको छ। आज राति अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ। पहिलो खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठनले एल निनोको असर फरक फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिलफ्रान मौफोमा ओकियाले एल निनो बारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक भने फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको छ। उहाँले आउँदो अगस्तको अन्त्यतिर एल निनो विकास हुने सम्भावना रहेको संकेत समेत दिनुभएको छ। एल निनो भनेको समुद्रको पानीमा असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा राहत आउने खतरा हुन्छ। पहिलो खबरमा अब खेल खबर। एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 बजेबाट शुरू हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसएससी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी भएका छन्। बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। रवि लामी छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता हुँदै कांग्रेसले बोलाएको केन्द्रीय अनुशासन समितिको बैठक। चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने एकजना पक्राउ। नेपाली सेनाद्वारा निर्मित पुस्तकालय र्याक देवघाट स्थित महेश सन्यास आश्रमलाई हस्तान्तरण। एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी र

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको बिहान 7:15 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनुहुने सहकर्मी बसन्ती र साहिलीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनम मगर बिदा हुन्छु। नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम।
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने।
2: वेबस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित
5: जानकारी लिन सक्नुहुनेछ।
6: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधिकारी आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति, पञ्चाङ्ग, मेषादी, बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत, वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz गुरीगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुन्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल जेठ महिनाको आज 20 गते, तदनुसार ईस्वी सन् 2026 जुन 3 तारिक, सक संवत्सर 1948, नेपाल सम्वत 1146, अनुरागा रोद्र नामक संवत्सर, उत्तरायण गृहमा ऋतु, आज बुधबार रहेको छ। अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज तृतीया तिथि रहेको छ। नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र। युगमा रहेको छ विशेष गरी शुभ योग रहेको छ। कर्णमा रहेको छ विशेष गरी अहिले यतिखेर भद्रा कर्ण शुरू भइसकेका छ। चन्द्रमा अहिले यतिखेर धनु राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज श्रीवस्त्र योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सर सूर्यास्त 6:55 हुनेछ र आजको दिनमा घडी 13:45 रहनेछ। दिन विशेष रहेको छ आज भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज विश्व साइकल दिवसको दिन पनि रहेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। र त्योभन्दा पहिले आजको समय, यानि कि आजको शुभ समय, आज श्रीवस्त्र योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सर सूर्यास्त 6:55 हुनेछ र आजको दिनमा घडी 13:45 रहनेछ। दिन विशेष रहेको छ।

आजको काल बेलाको समय रहेको छ, यानि कि अशुभ समय रहेको छ, बिहानको 8:35 देखि बिहानको 10:18 31 सेकेन्डसम्म आज काल बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:19 31 सेकेन्डदेखि विशेष गरी दिउँसोको 12:02 1 सेकेन्डसम्म शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ अब साँझको 5:12:28 सेकेन्डदेखि विशेष गरी साँझको 6:55 58 सेकेन्डसम्म लाभ बेला भएर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। पूर्व साढाको दोस्रो चरण नाम आउँछ धनबहादुर अथवा धनमाया नाम आउँछ। मध्य नारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी बार राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष काम गरेर धेरैको मन लुभ्याउन सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्शाएर पनि सहयोगहरू फेला पर्दै जानेछन्। हिम्मत गर्दा कीर्तिमय काम बन्न सक्छ। धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्दै समय रहेको छ। सोचेको लाभांश प्राप्त नभए पनि पछि फाइदा हुने काम हात पार्न सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समस्या दर्शाउँदा सहयोगहरूको साथ पाइन्छ। रोकियो कामले पनि निकास पाउनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिन्छ। लक्ष्य अनुसारको उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययनमा लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनु पर्ला। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्रहहरूको मन जित्ने प्रयत्न गर्दा नै राशि मिथुनलाई आजको दिन विशेष शुभ रहने योग देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। पराक्रमका अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिल्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढ़ाई लेखाइमा प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायक हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय रहेको छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। पेसा व्यवसाय पनि राम्रो लाभ उठाउन दिलाउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्दा राम्रो हुनेछ। दोहोऱ्याएर प्रयास गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। आफ्नो सूचना बाहिरिन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं

0: देखि अनुभव संगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष प्रश्न समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि हुनेहरूका लागि आजको दिन हिम्मत गर्दा लक्ष्यको उचाइमा प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि उद्योग तर्फ मनका फाइदा उठाउन सकिन्छ। रोकिए काम बन्नुका साथै नयाँ काम शुरू गर्ने सम्म रहेको छ। शत्रुहरू परास्त हुँदै जानेछन्। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आमदानी बढ्नले विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका समेत मिल्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिन्छ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफको कामले राम्रो उपलब्धि दिलाउनेछन्। सानो प्रयत्नले फाइदा भइरहनेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नामदाम इनाम कमाउने समय पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
4: धनुराशि
3: उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघट एवं भोज भतेरको अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। पेसा व्यापार व्यवसाय मनका धन आर्जन हुन सक्छ। पहिलेको सफलताले हौसला जमाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन खर्चको जोग गर्न आफन्त परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलिक सजग रहनु पर्ला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। समय लागे पनि यात्राको साइज जुन सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा लिन सक्ने भएकाले अलिक सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन्। मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी सट्टापट्टामा लाभ मिल्दैछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ। प्रतीक्षा गरेको काम पनि बिग्रन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नामदाम इनाम दिन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलाग्ने हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। पेसा तथा व्यापारमा पनि राम्रो फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा छन् भने तपाईँको आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले गराउनुहोला। साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भन्ने गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो।
0: हजुर हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेलो।
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको? सुनलबाट बोल्दै हुनुहुन्छ। रेडियोबाट अलिक टाढा जानुहोस् त। त्यही त, रेडियोबाट अलिक टाढा जानुहोस् त भनेको मैले तपाईँलाई सुन्नु भएन, बुझ्नु भएको छैन मैले बोलेको। उहाँले कुरै बुझ्नु भएन। तपाईँले फोन गर्दाखेरि फोन लागेपछि रेडियोलाई बाहिर राख्नुहोस्, तपाईँले भित्र बस्नुहोस्, अथवा रेडियोलाई भित्र राख्नुहोस्, तपाईँले बाहिर बस्नुहोस्। रेडियोको आवाज तपाईँसम्म आइ नपुगोस्। परिवारले रेडियो सुन्नुहुन्छ, तपाईँमा बोलेको परिवारले सुन्नुहुन्छ, तपाईँको परिवारले सुन्नुहुन्छ, अनि तपाईँले भने अलिक टाढा बसेर कुराकानी गर्नुभयो भने सजिलो कुराकानी हुन्छ, डिस्टर्ब हुँदैन। मैले बोलेको कुराहरू तपाईँले बुझ्नुहुन्छ, तपाईँले बोलेको कुराहरू मैले बुझ्छु, कार्यक्रमलाई यसले डिस्टर्ब पनि गर्दैन है। त्यही भएर मैले तपाईँलाई भन्न खोजेको, अबदेखि फोन गर्दा अलिकति टाढा बसेर फोन गर्ने गर्नुभयो राम्रो हुनेछ। 9845-75223 र 9056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङबाट
0: भूपेन्द्रजी बोल्दै हुनुहुन्छ। धादिङ जिल्लाबाट दयरामजी बोल्दै हुनुहुन्छ।
1: जयरामबाट
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले नातिहरूको विषयमा हेरौँ भने गुरु राम्रो नानीको भन्तिर सवारी हजुरले हेराएर बडा शान्ति गरेको फागुनको 7 गते
0: हजुर,
1: यो वर्ष यो फागुनको 10 दिन पुग्यो
0: हजुर,
1: पनि धेरै राम्रो भयो। अब के छ भनेर फेरि एकचोटि गुरुलाई सम्झ्या गुरु
0: ग्रह शान्ति गरेपछि राम्रो भएको छ।
1: ग्रह शान्ति गर्यो, यसपालि वर्तमान पनि गरायो, ग्रह शान्ति गरेपछि धेरै राम्रो भयो। अब के छ फेरि अब यिनीहरू दिन अब कहिलेसम्म गराएको के छ? अब
0: कतिजना पण्डित राखेर गर्नुभएको ग्रह शान्ति? कहाँ गर्नुभएको?
1: तिनजना राखेर।
0: तिनजना राखेर गर्नुभएको?
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त, एकजनाको मात्रै हेर्न मिल्छ अहिले यहाँबाट?
1: हुन्छ। के अरे, जन्ममिति 71 साल पुष 16 गते।
0: 71 साल पुष महिनाको 16 गते। समय भन्नु त,
1: समय बिहान 7 बजी 7:15 एउटा 20 मिनट पछाडि 15-20 मिनट फरक छ।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: 2071 साल पुष शुक्ल पक्षको बुधबार 10 मई तिथिमा जन्म मेष राशि अश्विनी नक्षत्रको 4th चरण नाम आउँदो रहेछ। विशेष गरी लाबाट नाम आएको छ, लाल बहादुर नाम आउँदो रहेछ, लाल प्रसाद नाम आउँदो रहेछ। आदिनारी देवगुण परेको छ यो बाबुको घातकमा तिथि, बाबुको लागि घातकमा तिथिहरू परेको छ। प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, त्यति नराम्रो ग्रहहरू छैन, ठिक छ, ग्रहहरू राम्रै देखिन्छ यहाँबाट हेर्दा, पढाइमा पनि राम्रो देखिन्छ, अलि रिसालु रिसालु स्वभावको झक्की झक्की स्वभावको हुने ग्रहहरू पनि परेको छ बाबुको लागि चाहिँ, सरकारी जागिर राम्रो छ, विदेश यात्राहरू पनि बाबुको लागि एकदमै राम्रो, विदेश यात्राहरू राम्रो देखाउँछ यहाँबाट हेर्दा। एकदस साल भन्नुभएको छ, अहिले ग्रह चलेको छ उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ, अब ग्रहको शान्ति 15 पुरा भर 16 वर्ष लाग्दा ग्रह शान्ति गर्नु होला, अहिलेको लागि ठिक छ, अहिले उल्का चलिराखेको छ, अलिकति कन्ट्रोलमा राख्नु होला, सम्झाइ बुझाइ गर्नुपर्छ, गाली नगर्नु होला, राम्रो छ ग्रह, केही समस्या जिज्ञासा केही छ?
1: ठिकै छ गुरु, अब फेरि कति समय गराएको छ, शान्ति गरेर फेरि गर्नुपर्ने भन्ने कुरो जानकारी पाऊँ भनेर हो।
0: अब ग्रह शान्ति गर्दा 15 पुरा भएर ठ्याक्क 16 लाग्छन्, त्यो बेलामा ठ्याक्क शान्ति गर्नुभयो भने, अनि त्यसपछि 18 पुरा भएर 19 लाग्दा ग्रह शान्ति गर्नुपर्छ है।
1: हजुर गुरु,
0: त्यति गरिदिनु भयो भने अहिले केही गर्नु पर्दैन, सबै कुरा राम्रो हुन्छ, चकाचक हुन्छ, समस्याहरू बाधाहरू आउँदैन, पढाइ राम्रो, स्वास्थ्य राम्रो, पछि रोजगार राम्रो, विवाह बाहेक राम्रो, सबै थोक राम्रो हुँदै जान्छ। समयमा ग्रह शान्ति गर्नुपर्छ, जस्तै हामीलाई भोक लागेको समयमा खानेकुरा पाइयो भने अलिक धेरै खाइन्छ पनि हो कि होइन? अब भोक मरिसकेपछि कसैले ल्याएर दियो भने खानेकुरा खानलाई त्यति खान सकिँदैन, जस्तै 9-10 बजे बिहानको खाना खानु र दिउँसोको 3 बजे खानु भनेको धेरै नै फरक छ है। 9-10 बजे खाएको खाना दिएको खाना अमृत हुन्छ, 3 बजे तपाईँ एकैचोटि 3 बजे खानुभयो भने त्यो अमृत हुँदैन, त्यसले तपाईँलाई असर गर्छ, शरीर झम्म बनाए जस्तो हुन्छ, लट्ठ बनाए जस्तो शरीर हुन्छ। त्यही भएर ग्रह शान्ति गर्दाखेरि पनि ग्रहले खोजेको बेलामा, उसलाई भोक लागेको बेलामा हामीले शान्ति गरियो भने उसले हामीलाई सुख दिने हो, राम्रो गर्ने हो, बेलामा कुबेला गर्नु हुँदैन। अब 15 पुरा भएर 16 नबिर्सिनु होला है।
1: हुन्छ गुरु, हुन्छ। अब के अरे हजुरले भनेपछि यहाँको उसको मेन टाइपसँग पास गराउने हो, त्यो पनि उनीहरू सानसानो बुक लिएर आएर तिनीहरू पनि गराउनु लगाइन्छ, त्यो हजुरले भन्ने त्यो गरिहाल्छ नि,
0: त्यति गरेपछि राम्रो हुन्छ। व्रतबन्ध गरेको भन्नुभएको छ, व्रतबन्ध गरेपछि गायत्री मन्त्र बिहान बेलुका जप गराउन लगाउनुहोस्, सकिन्छ भने 108 पटक गराउने, त्यो पनि सकिन्न भने 54 पटक गराउने, त्यो पनि सकिन्न भने 27 गर्ने, त्यो पनि सकिन्न भने 10-11 भए पनि गर्नु पर्यो है।
1: हुन्छ गुरु, गुरु हजुर, अनि मन्त्रसँग अलिकति तिनीहरूको क्रमै मिल्दैन कि भए पनि समय नसकेको कि तिनीहरू म्याटि भयो कि कहिले कहिले नयाँ भने अलिक कुरो नखानु कुरो गर्छ,
0: ठिकै छ, खान्छ खान्छ कुरा खान्छ। अब मम्मी अलिकति छुची छुची खालके पनि हुनुहुन्छ नि त, फेरि हो कि होइन? कचकच धेरै गर्नुहुन्छ नि त, हो त्यो भएर। तपाईँको बुहारी हो कि छोरी हो?
1: मेरो बुहारी, अब म त नाति
0: हो त नि, बुहारी अलिक कचकच गर्नुहुन्छ क्या, हो त्यो भएर। त्यस्तो कचकच गर्यो भने मौरीले पनि कुचकुच गरेर चलाइराख्यो भने मौरी बिच्किन्छ होइन, अनि रोटेसन बनाइदिने क्या, यो दिन यो गर्ने, यति बजेदेखि यति बजीसम्म खाना खाने, यति बजे स्कुल जाने, स्कुलबाट यति बजे आउने, यति बजे आएपछि खाजा खाने, त्यसपछि होमवर्क गर्ने, त्यसपछि आधी घण्टा एक घण्टा खेल्ने, त्यसपछि बेलुका फेरि खाना खाइसकेपछि 1 घण्टा पढ्ने भन्ने रुटिन बनाइदिनुहोस् तपाईँहरूले होइन, हो रुटिन अनुसार चल्छन् उनीहरू आफै, हामीले केही भन्नै पर्दैन। त्यसपछि यो पालना गर्नुपर्छ तिमीहरूले भनेपछि, खेल्ने टाइममा उनीहरू खेल्न जान्छन्, पढ्ने टाइममा आएर पढिहाल्छन्, रुटिन बनाइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु। उहाँले फोन गर्नुभएको थियो, पोहोर साल फोन गर्नुभएको छ, नानीहरूको ग्रह शान्ति गर्थे मैले, तपाईँले भने अनुरूप राम्रो भएको छ भन्नुभएको छ, राम्रो हुन्छ नि भनेको मान्नुभयो भने त तपाईँलाई मैले भने नि 100 राम्रो हुन्छ। व्रत बस्नु भनेको छ भने व्रत बस्नुहोस्, चोखो खानुहोस् है, यो दिन भनेको छु भने चोखो खानुहोस्, शुद्ध भोजन गर्नुहोस् है, भनेको छु भने शुद्ध भोजन गर्नुहोस् होइन, हो त्यस्तो हुन्छ क्या। त्यही भएर तपाईँले पनि एकदमै कन्ट्रोल गर्नुपर्छ, यी कुरालाई कन्ट्रोल गर्नुभयो भने एकदमै राम्रो हुन्छ होइन। तपाईँ मोटो हुनुहुन्छ अनि तपाईँ पातलो हुनु मन लाग्यो, तौल घटाउन मन लाग्यो भने तपाईँ योगा क्लास जानुहुन्छ अथवा जिम जानुहुन्छ भने पनि त्यहाँका पनि सरहरूले गुरुहरूले के भन्नुहुन्छ भन्दा, भात कम खानुहोस्, क्यालोरी हुने कुराहरू कम खानुहोस्, प्रोटिन पाइने कुराहरू धेरै खानुहोस् होइन। अब तपाईँ यहाँ आएर योगा पनि गर्नुहुन्छ, जिम पनि गर्नुहुन्छ, रनिङ पनि गर्नुहुन्छ, सबै थोक गर्नुहुन्छ, तर तपाईँले क्यालोरी हुने चिज भनेको भात धेरै खानुभयो, रोटी धेरै खानुभयो, गुलियो मिठाईहरू धेरै खानुभयो, चिया दुध आयो चियाहरू धेरै खानुभयो होइन, चिनी खानुभयो धेरै मात्रामा भने तपाईँको तौल घट्दैन, तपाईँलाई यसले असर गर्छ भनेर भन्नुहुन्छ। त्यस्तै ग्रह शान्तिहरू गरेपछि रत्न कवच लाएपछि मुख चाहिँ तपाईँले बार्नुपर्छ, अरू खानुहोस् नखानुहोस्, अब सकभर चिनीहरू खाएको मिठाईहरू त कमै खाने हो, धेरै खाने होइन होइन। गेडागुडीको रसहरू बनाएर खानुहोस्, गेडागुडी चाहिँ छाकमा तपाईँको थोरै एक कचोरा दाल अनिवार्य हुनुपर्छ होइन, दाल नभएको सट्टामा गेडागुडी चनाको मुङको गेडाहरू चाहिँ भिजाएर तपाईँले चाहिँ टुसा उमारेर पनि खान सक्नुहुन्छ होइन। हो त्यसरी तपाईँले खानुभयो भने पनि तपाईँलाई राम्रो हुन्छ भनेर भनेका हुन्छन्। त्यस्तै गरी तपाईँले मुख बार्नुपर्ने कुरामा बार्नुपर्छ, चोखो खानुहोस् भनेको बेलामा तपाईँले चोखो खानुहोस्, शुद्ध खानुहोस् भने बेला शुद्ध खानुहोस् होइन, नुन नखानुहोस् है यो दिन तपाईँलाई राम्रो हुँदैन भनेर त्यो दिन नखानुहोस् तपाईँले, त्यति मात्र भनेर मानिदिनु भयो भने तपाईँलाई सहयमा सहय राम्रो हुन्छ, फरक पर्दै पर्दैन हेर्नुहोस् है। त्यो भएर एकदमै तपाईँले ख्याल गर्नुपर्ने कुराहरू छ यो चाहिँ। 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नारायण,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङ
0: त्रिपुरा सुन्दरीबाट। कसको विषयमा हेर्नु चाहनुहुन्छ? आफ्नै विषयमा हेर्नुहुन्छ? जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: 2028 साल कार्तिक महिना,
0: कार्तिक महिना
1: 8 गते बुधबार गुरु।
0: 8 गते बुधबार पर्दैन त हो नि? नरानीको नाम के हो थाहा छ?
1: भीमबहादुर।
0: भीमबहादुर हो?
1: हजुर। भीमबहादुर
0: जन्म समय चाहिँ कति हो तपाईँको जन्म समय
1: चाहिँ?
0: बिहान कति बजे? 7-8 बजे, 9 बजे, 10 बजे, 11 बजे,
1: 8 बजे?
0: अब हेरौँ है, धनुराशि पछाडि पर्दैन तपाईँको, धनुराशि पर्यो भने हेरौँ है। तपाईँको मिलेन यसमा, हुँदै भएन, तपाईँको मिलेन क्या यसबाट। यसबाट त के निक्लिन्छ भन्दा, तपाईँको यसबाट के निक्लिन्छ भन्दा, मन अलिकति विचलित हुने, कसैप्रति विश्वास झ्याप्प गर्न मन नलाग्ने, विवाह दाम्पत्यमा बाधा आउने, श्रीमतीसँग ग्रह नमिल्ने, विचार नमिल्ने, बहुविवाह रोगहरू परेको, आँखा टाउको दाँतमा रोग लाग्ने ग्रह देखिन्छ। त्यस्तो भएको छ तपाईँलाई? दोस्रो विवाह हो कि पहिलो विवाह हो यो तपाईँको? पहिलो विवाह हो कि दोस्रो हो यो? तपाईँको ग्रहबाट हेर्दा 2 विवाह हुने ग्रह पर्छ, अलिक छोरी मान्छेसँग अलिक नजिक नजिक हुन मन लाग्ने ग्रह छ तपाईँको, मन त्यस्तो खालको छ भन्छ त। त्यस्तो छ कि छैन? त्यही त हो नि, अब अलिअलि बोल्नुहुन्छ होला, अनि तपाईँले के गर्नु सबैभन्दा राम्रो भने, आइतबारको दिन नुन नखानु, पूर्णिमाको दिन चोखो खानु, मङ्गलबारको दिन चोखो नित गर्नुहोस्, राम्रो हुन्छ। नाग दोष परेको छ, माङ्गलिक पर्नु भएको छ, चन्द्र ग्रहणको योग परेको छ, सूर्य निचो छ, यो भएर समस्याहरू आउने हो, यसको लागि रत्न कवच पाउँछ हामीसँग हो, रत्न कवच लाउनुहोस्, रत्न कवचले फाइदा गराउँछ, समस्याहरू हुँदैन, बाधाहरू हुँदैन, रोकआउटहरू आउँदैन, राम्रो हुन्छ है।
1: हजुर म समय मिलाएर हजुर कहाँ आउँछु एकचोटि माग है
0: हुन्छ सम्पर्क गरेर फोन गरेर आउनु होला नि त राम्रो हुन्छ
1: त्यसपछि त्यसपछि म मिलाएर आउँछु अनि सल्लाह गरेर हेर्नु
0: हुन्छ हुन्छ म्याडमसँग झगडा नगर्नुहोस् अब उहाँले भनेको कुराहरू पनि मानिदिनुहोस् अलि जिद्दी जिद्दी स्वभावको पनि हुनुहुन्छ तपाईँ पनि होइन
1: हजुर हजुर
0: त्यसलाई अलिक कम गर्नुहोस् है अब त्यसपछि राम्रो हुन्छ समस्या आउँदैन चिन्ता गर्नु पर्दैन ठिकै छ है
1: हस्
0: नारायण उहाँले फोन गर्नुभएको थियो धादिङबाट जन्म समय त्यति राम्रो भएन उहाँको जन्म गते पनि त्यति राम्रो भएन अनुमानितमा यसो मैले हेरिदिएको मान्छे हो उहाँलाई होइन साल महिना गते समय मिल्यो भने त ठ्याक ठ्याक पुग्छ क्या फेरि साल महिना गते समय मिलेन भने अलि नपुग्न सक्छ क्या त्यो भएर तपाईँको मिलेन भने चाहिँ साल महिना गते समय मैले फरक पारेछु भन्नु होला है अनि बल्ल राम्रो हुन्छ 9845575223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काम्रो कोपोलदेव हुनुहुन्छ हजुर नमस्ते हेलो
2: नमस्कार गुरु
0: नमस्कार काम्रो कोपोलदेव हुनुहुन्छ गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ
2: हजुर मैले तिन चार पटक गरिसकेँ आज पनि फोन खालिहाल्यो
0: आज पनि फोन लाग्यो योभन्दा पहिला पनि फोन गर्नुभएको थियो
2: मैले गरेको थिएँ गुरु मेरो छोराछोरीको सबै हेरेको थिएँ
0: कतिको पुग्दो रहेछ मैले भनेको कुरा नराटे भन्नु त
2: एकदमै भयो मेरो चाहिँ त्यो जन्ममिति अलिक कन्फ्युज भएकोले ठ्याक्क चाहिँ अलिक भएन
0: हजुर
2: अरू सबै
0: मिलेछ जन्ममिति ठ्याक्क चाहियो चाहिन्छ क्या मलाई फेरि
2: हजुरले लाए सौती निकालिदिनु भयो हो मेरो आफ्नै तिनै कन्फ्युज भयो मेरो चाहिँ
0: अनि आज कसको बारेमा हेर्नुहुन्छ त
2: आज चाहिँ श्रीमानको बारेमा हेर्न खोजेको
0: श्रीमानजीको साल महिना गते समय भन्नु ठ्याक्क मिल्छ मिल्दैन पनि भनिहाल्नु है त
2: 2035 साल मङ्सिर महिनाको 8 गते गुरु
0: हजुर अनि समय भन्नुहोस् त
2: लक्ष्मी प्रसाद आउँछ नाम
0: त्यसरी त लक्ष्मी प्रसाद जतिखेर पनि आउँछ 7 बजेमा पनि लक्ष्मी प्रसाद आउनु सक्छ 8 बजे पनि लक्ष्मी प्रसाद आउनु सक्छ क्या
2: हजुर हजुर खत्तोमा त ठ्याक्कै अहिले कस्तो हुने भने
0: रेडियोमा फोन गर्नुभन्दा पहिला सम्झिरहनु भएको थियो होला
2: औ अनि म त अहिले फोन लाग्छ भन्ने सोच नै थिएन गुरु लक्ष्मी प्रसादबाट यस्तो हेरौँ त गुरु
0: लक्ष्मी प्रसाद आउँदैन क्या तपाईँको श्रीमानको नाम यो 2035 साल अनि मङ्सिर महिनाको 8 गते जन्मिने मान्छेको के बार पर्छ थाहा छ
2: गुरु मङ्गलबार भन्नुहुन्थ्यो 6 गते हो कि 8 गते भन्दै हुनुहुन्थ्यो गुरु
0: त्यही भएर मिलेन क्या मिलेन 8 गते मङ्गलबार पर्दै पर्दैन नि
2: त्यसो भने म जन्ममिति मिलाएर गर्छु गुरु अहिले फोन लागेको जस्तो नै लागेन
0: ए हुन्छ हुन्छ एकचोटि जन्म टक्क मिलाएर फोन गरौँ म हेरिदिन्छु है उहाँले फोन गर्नुभएको थियो गोर्खाबाट उहाँले दुई तिनजनाले हेराइसके भन्नुभयो बिचरा श्रीमानको विषयमा हेर्न खोज्नु भएको थियो जन्म समय नै बिर्सिनु भयो उहाँहरूले हेर्नु अब अघिसम्म सम्झिनु भएको थियो फोन गर्नुभन्दा पहिला अहिले फोन गर्ने बेलामा बिर्सिनु भयो बर्बाद भएन त त्यो भएर तपाईँले जन्ममितिहरू चाहिँ टक्कै लेखेर राख्नुहोस् होइन चिना बनाउनु पर्ने छन् भने पनि भन्नुहोस् तपाईँले घरै बसिराख्नु फोन गर्नु साल महिना गते समय त मैले टिपाइदिनु चिना बनाएर म तपाईँको घरै पठाइदिन्छु क्या लिन आउनु पर्दैन यहाँसम्म दुःख पाउनु पर्छ टाढा हुनुहुन्छ भने नजिक हुनुहुन्छ भने त आउनुहोस् तपाईँ हामी देखभेट पनि हुन्छ गफ पनि हुन्छ चिनजान पनि हुन्छ सम्बन्ध नजिक पनि हुन्छ होइन अब टाढा टाढा हुनुहुन्छ काम फुर्सद मिल्दैन अफिस जाने समय मिलाउन मिल्दैन है अशक्त हुनुहुन्छ बिरामी हुनुहुन्छ वृद्ध हुनुहुन्छ भने घरै बसी बसी पनि तपाईँले फोन गरेर ग्रह दशा र भाग्यको विषयमा कार्यक्रममा पनि हेर्न सक्नुहुन्छ टिकट काटेर पालामा बस्छु म अनि हेराउँछ आनन्दले भन्नुहुन्छ भने नि कार्यक्रम ज्योतिष वास्तु पछि तपाईँ टिकट काटेर पालामा बसेर पनि हेराउन सक्नुहुन्छ प्रत्यक्ष रूपमा भेट्न जानुहुन्छ प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ तपाईँलाई रत्न कवचहरू चाहिएका छन्, रत्न कवच लाउनु भए मलाई राम्रो हुन्थ्यो कि, मेरा छोरा बुहारी राम्रा हुन्थ्यो कि, यिनीहरू मिल्थ्यो कि, श्रीमान श्रीमतीको सम्बन्ध हाम्रो राम्रो हुन्थ्यो कि, निसन्तानपन सम्बन्धीको समस्याहरू राम्रो हुन्थ्यो कि, होइन विभिन्न प्रकारका समस्याहरू हुन्छन् नि त, हो त्यो कुरा राम्रो हुन्थ्यो कि भन्ने मनमा लागेको छ भने तपाईँले चाहिँ रत्न कवच लाउनु पनि पर्छ, मुख पनि बार्नु पर्छ, ग्रह शान्ति गर्नु पर्ने रहेछ भने ग्रह शान्ति गर्नु पनि हुन्छ भने ग्रह शान्ति मात्रै गर्नु हुन्छ भन्छु, मुख मात्रै बारेर हुन्छ भने मुख मात्रै बारेर दिनुहोस्, तपाईँले यति गर्नुभयो भने रत्न कवच लाउनु पर्दैन, ग्रह शान्ति पनि अहिले तपाईँले गर्नु पर्दैन नि भन्छु मैले, जे आउँछ चिनामा ग्रहमा भाग्यमा जे आउँछ त्यहीको विषयमा म तपाईँलाई जानकारी गराउने गरेको छु क्या, त्यो भएर एकदमै ख्याल गर्नु होला तपाईँले यस्ता यस्तै कुरामा चाहिँ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते नमस्ते, नारायण काँडोको बोल्दै
3: हुनुहुन्छ,
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ, सुनौल चौराबाट,
3: हजुर,
0: तपाईँको शुभ नाम?
3: शुभ नाम मेरो लीला ढकाल।
0: लीला ढकाल,
3: हजुर,
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ लीलाजीले?
3: मेरो कान्छो छोराको विषयमा बाबु।
0: ल, कान्छो छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2038 साल।
0: हजुर,
3: 22 गते आइतबार बिहान 6:30 बजे,
0: सोमबारको 6:30 बजे है। जन्म कहाँ भएको, कुन जिल्लामा थाहा छ?
3: कलकत्तामा, हजुर,
0: इन्डियामा भएको हो,
3: हजुर।
0: अनि यो जन्म सबै इन्डियाको हो कि नेपालको हो?
3: इन्डियाको बाबु।
0: ल सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2038 साल भाद्र शुक्ल पक्षको सोमबार नवमी तिथिमा जन्म, वृश्चिक राशि, ज्येष्ठा नक्षत्रको चौथो चरण, नाम आउँदो रहेछ युवराज भन्ने नाम आउँछ है।
3: हजुर,
0: के नाम राख्नु भएको छ? नरानमा चिनामा थाहा छ?
3: नरानमा त पोखरा पनि थियो, अनि पहिलाका छोराछोरीको नरान अर्कै थियो, ती फेरि अर्कै नयाँ पनि घर आयो, नयाँ पनि दिन पोखरा के, तिमीले त नाम त देव प्रसाद दिएका हुन्,
0: चिना बनाउनु भएको छैन?
3: चिना छन् के आफ्नो भन्दा लाउँछ लाउँदैन, अनि
0: चिनामा हेर्नु न, वृश्चिक राशि आउँछ,
3: हजुर,
0: अनि आदिनारी देव आदिनारी राक्षसी गुण परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक परेको छ, कालो सर्प परेको छ, चन्द्रमा निचो भएर बसेका छन्, दाजुभाइ त्यति नफाप्ने ग्रह छ, दाजुभाइसँग त्यति मिल नहुने ग्रह छ, विवाह पनि दुई विवाह हुने ग्रह परेको छ, दुई घरबार हुने ग्रह परेको छ, सरकारी जागिर खाने ग्रह राम्रो परेको छ है, ग्रह दशाहरू ठिकै ठिकै छन्, त्यस्तो नराम्रो छैन, कालो सर्प योगले चाहिँ धेरै दुःख गर्नुपर्ने अनि पैसा थोरै आउने, उन्नति प्रगति अलिक थोरै थोरै हुने ग्रह छ, अहिले पैसा फस्ने, पैसा डुब्ने, व्यवहार बिग्रिने, ऋण लाग्ने ग्रह छ अहिले, उल्का भन्ने ग्रह चलेको भएर अहिले अलिकति विचार गर्नुपर्छ, दशाको शान्ति गर्नुपर्छ, एउटा आँखसँग विवाह गर्नुपर्छ, अर्क विवाह भन्छ, आँख भन्ने थाहा छ तपाईँलाई? हो, आँखसँग विवाह गराइदिएपछि विवाहको लगन पारेर त्यसपछि श्रीमान श्रीमतीको छोरा बुहारीको सम्बन्ध पनि राम्रो हुन्छ, मनमुटाव पनि हुँदैन, ग्रह दशा पनि राम्रो हुन्छ, ठिक हुन्छ, त्यसपछि पल्ला राम्रो हुन्छ है।
3: होइन, बिहा अघि त यसरी अघि पनि हराएर बिहा पनि गराइयो, अनि नाकको विषयमा यसो पूजा सुजा गर्ने हरिया छन्, पूर्णियाको व्रत गर्छन् दुईटैले, यस्तो असर अब गाउँमा पैसा लगानी लगाए 5 लाख रुपियाँ कुन देशको, त्यो 7 महिना भइसक्यो, पुसा हो कि मुसिरा लगानी लगाएको, त्यो के आत्तो पत्तो केही छैन, कसो के हो, साह्रै आत्तिया छन् छोरा बुहारीमा,
0: विवाह जुलाएर गर्नुभएको हो मलाई देखाएर?
3: हजुर, विवाह गराएको हैन, देखाएर अहिले भनेर गरेका।
0: ए, त्यसै अब कालेश्वर भएको रत्न कवच पाउँछ हामीसँग?
3: हजुर, र त्यो नि अहिले भन्नुभएको त्यो गरियो छैन, के भन्छ कति लाग्छ,
0: त्यो गर्नु, अब त्यो गर्नुभयो भने बल्ल पैसा डुबाएका पैसा उठ्छन्, लगानी गरे फाइदा हुन्छ नभए अलिकति राम्रो हुँदैन भन्छ क्या। त्यही भएर रत्न कपूरलाई चाहिँ दिउँसो अहिले बिहानको 10 बजेपछि 11 बजेपछि फोन गर्नु, अनि त्यसपछि म तपाईँको राई रत्न कपूर बनाएर पठाइदिउँला है। बाबुसँग कुरा गराउनुहुन्छ भने पनि कुरा गराउनुहोस्, म बाबुसँग पनि कुरा गरौँला। पूर्णिमाको व्रत असाध्यै राम्रो हो बाबुको लागि, होइन? अब केटीसँग विवाह जुराएर हेराएर गर्नु भएको हो भने त्यो पनि राम्रो भइहाल्यो।
3: हेराएर गरे काम त्यो बिहा यस्तो बिहा जाने होइन भनेपछि नै त्यो पनि हरे पूर्णियाको वर्तन ल्याएछन् नाग देवतामा पूजा अर्नी ध्वजा उठाउने अर्नी हरिया छन्
0: ल राम्रो हो राम्रो हो। तर नागको नागको लागि चाहिँ सामान्य नाग दोषको पूजा गरेर मात्रै हुँदैन, त्यसको लागि चाहिँ रत्न कवच लगाएर अनि त्यसपछि पूजा पाठ गर्ने हो भने राम्रो हुन्छ, समस्या आउँदैन क्या।
3: अनि यसको बारेमा के लगानी केमा ड्राइभर यहाँ कि अरू केही काममा केमा लाग्छ
0: जेमा गरे पनि हुन्छ। जस्तै जुस पसल गर्नु हुँदैन, पानीको काम गर्नु हुँदैन, होइन? चाँदीको काम गर्नु हुँदैन, अनि अरू अरू काम गर्नु हुन्छ। बाबुलाई फाप्छ पनि राम्रो पनि हुन्छ। अहिले गरिराखेको काम राम्रो छ, बाबुलाई नराम्रो होइन। तर अहिले उल्का भन्ने ग्रह चलेको छ, कालसर्पयोग पनि परेको छ, त्यो भएर अलिकति राम्रो नभएको हो कि मलाई, मेरा छोरालाई राम्रो भएन, पैसा दिएको पैसा फसाउँछ, कमाइ राम्रो गराउँदैन, कमाउन त अलिअलि कमाउँछ, पैसा बचत पनि छैन, खाँदै सकिरहेछन् भन्ने मनमा आउँछ है। अब त्यसोलाई चिन्ता गर्नु पर्दैन, रत्न कवच पाउँछ हामीसँग, रत्न कवचलाई दिउँछ फोन गर्नु, बनाएर म पठाइदिन्छु, सुरौलै पठाइदिन्छु, तिमी लगाइदिनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
3: अरू रङ रङ बार समय कस्तो के कतै छ नि, दिशा कता के कस्तो छ नि भनिदिनु गुरु, मैले केही जान्दिनँ।
0: होइन ठिकै छ ठिकै छ, त्यस्तो नराम्रो छैन। रातो कलर राम्रो हुन्छ है, रातो कलर क्या, रातो रङ राम्रो हुन्छ, उत्तर दिशा राम्रो हुन्छ, दुई नम्बर राम्रो हुन्छ। जस्तै 2, 4, 6, 8, 10, 12 राम्रो हुन्छ बाबुलाई चाहिँ, ठिक छ। ग्रहहरू नराम्रो छैन, अलिकति जिद्दी जिद्दी स्वभावका छन्, अलिकति यो चाहिँ गर्नुहुन्न, जिद्दी गरेछ भने तपाईँ गला लाग्छ अरे गुरुबाले भन्नुभएको भन्नु, अनि जिद्दी नगरिकन अहिले मुसु मुसु हाँसेर बोल्नुपर्छ अरे, ग्रह दशाहरू तर्सेर भाग्छ अरे त्यसपछि भन्नु, होइन? राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
3: व्रत यो अब बुहारले मात्रै गर्ने, अहिले त बाहिरको नाम गरेर सकेर हुन्छ कहिले होला बाबु, जति यसो जनाउनु
0: बाहिरको लागि रत्न कवच लागेपछि हुन्छ, नभए भिसा लाग्दैन, अरू सबै हुन्छ, भिसा लाग्दैन। फेरि
3: पैसा खास दियो त्यहाँदेखि पैसा त 5 लाख रुपियाँ दिएर बसेको छ,
0: त्यही त भयो त, रत्न कवच लाउनु पर्थ्यो नि पहिला, रत्न कवच लाग्यो भने राम्रो हुन्थ्यो।
3: भन्नुहोस् अहिले के अरे त्यो कोही केही नि कसो कसो छैन, त्यो कति के लाग्छ नि बाबु,
0: त्यसो लागि दिउँसो 10 बजेपछि फोन गर्नु, हेरी हेरी पर्छ त्यो चाहिँ, सबैभन्दा सो थोरै पैसा लागेमा पनि बनाएर राखिदिनु है।
3: हुन्छ, त्यहाँदेखि जे जे राम्रो हुन्छ त्यो यस्तो जस्तो पनि होस् न, उस्तै घरमा चढा गएर बाहिर गएर आँसु पठाउँछु, अहिले नम्बरमा पठाउँछु उनीहरूलाई दुइटैलाई त्यहीँ नै।
0: हुन्छ हुन्छ, हस् हस् हस्। उहाँले फोन गर्नुभएको थियो, सुनौलबाट फोन गर्नुभएको थियो, आमाले चाहिँ छोराछोरीको बारेमा चिन्ता सबैलाई हुन्छ, हेर्नुहोस् है फेरि मलाई मात्रै होइन, तपाईँलाई पनि हुन्छ, मलाई पनि हुन्छ, यिनीहरूको राम्रो भइदियो हुन्थ्यो, प्रगति भइदियो हुन्थ्यो भन्ने हुन्छ। फेरि छोराछोरीले चाहिँ अलिक कचकच गर्यो भने, माता पिताले कचकच गर्यो भने कति कराका देखिन सक्ने मलाई भन्छन् फेरि क्या। आजभरिका छोराछोरी त्यस्तै छन्, पढ पढ पढ पढ भन्नु रिसाउँछन्, हेर्नु खाम्रो नै गर्छन् होइन, हामीले किन गरा जस्तो नै गर्छन् फेरि छोराछोरीले। तर पढ्दाखेरि मैले पढेँ भने मलाई नै राम्रो हुन्छ, मेरो लागि भन्नुभएको, मेरो बाबाआमाले मेरो साह्रै चिन्ता गर्नुहुन्छ, मेरो बाबाआमाले, मैले मेरो बाबाआमालाई चाहिँ चिन्ता गराउनु हुँदैन, दुःख दिनु हुँदैन भन्ने कुराहरू चाहिँ आउँदैन क्या फेरि है। त्यो भएर तपाईँहरू विशेष ख्याल गर्नुहोला। 9841-75-223 त 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्न राई भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
4: हुन्छ
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
1: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
7: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
1: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
7: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु
8: शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
9: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
10: के भयो, के को हल्ला खल्ला भयो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको 1 हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
16: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
16: ए,
17: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए,
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: चैते धानमा नेक ब्लास्टको समस्या।
19: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
18: रोगको लागि अनुकूल मौसम:
19: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
18: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
19: खेतमा पानी जमाइराख्ने:
18: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
19: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
19: क्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिले कहीं हार न मान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। नेकपा एमालेका नेता महेश बरतौलाले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्ति अत्यन्त निन्दनीय भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले उक्त अभिव्यक्तिको जति भत्सना गरे पनि नपुग्ने टिप्पणी गर्नुभयो। नेता बरतौलाले नेपालले भारतको एक इन्च सङ्ख्या पनि नमिचिएको प्रश्न पार्दै देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी हल्का रूपमा बोल्नु सामान्य नभएको समेत उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको सो अभिव्यक्ति अपरिपक्व अज्ञानता र कूटनीतिक कमजोरीको उपज भएको ठहर गर्दै उहाँले यस विषयमा सरकारले चाँडै जवाब दिनुपर्ने माग गर्नुभयो। राष्ट्रपतिका नेताहरू प्रधानमन्त्रीको भनाईलाई साँचो तुल्याउन लागि परेको समेत उहाँको आरोप छ। बिना कुनै तयारी अघिल्लो दिन भारतको पक्षमा बोल्ने र भोलिपल्टै सभापति लामिछाने भारत भ्रमणमा जानुले भारतलाई रिझाउन दुवै चुनावी प्रतिस्पर्धा भइरहेको देखिएको समेत बरतौलाले दावी गर्नुभएको छ। यस कदमले विश्वमा नेपालको छवि अत्यन्त नकारात्मक बनाएको उहाँको भनाइ छ। वर्तमान सरकार राष्ट्रघाती साबित भइसकेकाले मुलुकमा थप क्षति हुन नदिन सरकारले आफ्नो गल्ती स्वीकार गरी तत्काल क्षमा याचना गर्नुपर्ने बरतौलाले बताउनुभयो। पश्चिम भारत भ्रमणमा रहेका राष्ट्रपति सभापति लामिछानेको भारतमा भव्य स्वागत गरिएको छ। भारतीय सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा लामिछानेको नेतृत्वमा राष्ट्रपतिको प्रतिनिधि मण्डल भारत भ्रमणमा रहेको छ। लामिछाने भारतीय मन्त्री एवं सत्तारूढ दलका शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त रहनु भएको छ। लामिछानेले मंगलबार भारतका विदेश मन्त्री एस जयशंकर र सत्तारूढ भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। जयशंकरसँगको भेटमा भारतीय विदेश विक्रम मिश्री पनि सहभागी हुनुहुन्थ्यो। भेटवार्तापछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा खुशी समेत व्यक्त गर्नुभएको छ। त्यस्तै सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा भेटवार्ता भएको थियो। अध्यक्ष नवीनले सामाजिक सञ्जाल एक्स मार्फत खुशी व्यक्त गर्नुभएको छ। भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्धका विभिन्न आयाम राजनैतिक सहकार्य लगायतका विषयमा छलफल भएको थियो। लामिछानेका साथमा नेपाली प्रतिनिधि मण्डलमा पार्टी महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, पार्टी सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपकराज बोहरा, लामिछानेकी पत्नी निकिता पौडेल, स्वकीय सचिव प्रदीप आचार्य लगायत हुनुहुन्छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच राजनीतिमा जेएनजीको बढ़दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणका सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ। राष्ट्रपति सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनु भएको छ। त्यस्तै भारत स्थित प्रवासी नेपाली सम्पर्क मंचको कार्यक्रममा भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ। लामिछानेको अयोध्या भ्रमण गर्ने कार्यकालिका समेत रहेको छ। उहाँ भारत भ्रमण पूरा गरी जेठ 22 गते स्वदेश फर्कने कार्यतालिका छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहिबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानिपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन अनुसार अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र फारित कार्य योजनाका बारेमा छलफल हुने बताइएको छ।
1: दाई, एक चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल हो नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2083 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: सरकारका प्रवक्ता तथा संचार मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाह आवश्यकता परिपूर्ण संसदमा उपस्थित भएर जवाब दिन तयार रहेको बताउनु भएको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले सरकारले सीमा राष्ट्रिय स्वाधीनता र कूटनीतिक विषयलाई गम्भीर रूपमा लिएको बताउनुभयो। उहाँले संसदमा उठेका प्रश्नहरूको जवाब दिन सरकार जिम्मेवार रहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं पनि आवश्यक परे थप स्पष्टीकरण दिन तयार रहेको जानकारी दिनुभयो। हाल नेपाल भारत सीमा क्षेत्रसँग सम्बन्धित विषयलाई लिएर संसद तथा राजनीतिक वृत्तमा व्यापक बहस भइरहेको छ। विपक्षी दलहरूले सरकारसँग स्पष्ट धारणा माग गरिरहेका बेला सरकारका तर्फबाट आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रवक्ता पोखरेलले राष्ट्रहितका विषयमा सरकार पारदर्शी ढंगले अघि बढ़ने र संसदलाई सम्मान गर्ने नीति कायम रहेको समेत बताउनु भएको छ। त्यस्तै भारतले नेपाल र भारत बीचको सीमा विवादलाई विपक्षीय संयन्त्र मार्फत नै समाधान गर्ने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहले सीमा विवाद र त्यसमा तेस्रो पक्षको भूमिकाबारे दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्री शाहले संसदमा सीमा विवाद सुल्झाउन बेलायतसँग पनि कुरा गर्नुपर्ने हुन सक्ने आशयको अभिव्यक्ति दिनुभएको थियो। सोही विषयमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय हो, यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ भनी भन्नुभएको छ। दुई देश बीचको सीमांकन कार्य करिब 98% सम्पन्न भइसकेको भन्दै उहाँले बाँकी रहेका केही क्षेत्रमा प्राविधिक कारण समस्या देखिएको बताउनुभयो। सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दश कब्जा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उल्लेख गर्नुभयो। त्यस्तै उहाँले सीमा सम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषयलाई सम्बोधन गर्नका लागि दुई देश बीच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको बताउनुभयो। हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका 9 सालखोरको निवासी अन्दाजी 71 वर्षीय कम्बीराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना 26 वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका थिए। गैराती 11 बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। अस्पताल पुर्याउन साथ 19 चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पज भैयाले जानकारी दिनुभयो। घटनाबारे सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले कम्बीराज थापालाई घटनामा प्रयोग भएको खुर्पा सहित उनकै घरबाट नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मुनि मतुमा स्मार्ट टेलिकमको लाइसेन्स र सम्पत्ति निलाम गरिएको भन्दै पूर्व संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, एनसन र स्मार्ट सेलका उच्च अधिकारीहरू विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको लाइसेन्स सहितको सम्पत्ति निलाममा आर्थिक चलखेल गरी सरकारी सम्पत्तिको हानि गरेको भन्दै तर्ता उजुरीमाथि कार्यवाही अघि बढ़िसकेको अख्तियारका अधिकारीहरूले बताएका छन्। 2080 वैशाखमा सरकारको स्वामित्वमा आइसकेको भन्दै प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको स्मार्ट टेलिकमको सम्पत्तिलाई नेपाल इन्भेस्टमेन्ट मेगापैको ऋण असुलीको नाममा सरकार र एनसेलले जिम्मा लगाइएपछि यो विवाद अख्तियारमा पुगेको हो। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछन्। यसै गरी देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणतया पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने शाखाले जनाएको छ। कोशी प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्ना नौ सैनिक नाकाबन्दी अभियान अन्तर्गत इरानतर्फ चाटेकोहरूको एउटा खाली तेल ट्याङ्करमा आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक पटक दिएको चेतावनीलाई व्यवस्था गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेपास्त्र प्रहार गरेको थियो। सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्याङ्करमाथि आक्रमण गरिएको क्षण देखाइएको छ। यस घटनाबारे इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन। सेन्टकमले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जल क्षेत्र हुँदै इरानको खार्क टापुतर्फ जारी गरेको बोत्सवाना छण्डा बाहक एमटी लेक सीमाथि नाकाबन्दी सम्बन्धी कार्यवाही गरेको जनाएको छ। विज्ञप्ति अनुसार जहाजमा चालक दलले 24 घण्टाको अवधिमा अमेरिकी सेनाबाट पटक पटक दिएका निर्देशनहरूको पालना गरेका थिएनन्। सेन्टकमका अनुसार नाकाबन्दी लागू भएता छवटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याइएको छ भने थप 122 जहाजलाई आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य पारिएको छ। एसएससी महिला प्रिमियर कप 2026 कतारले नेपाललाई 77 रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको कतार 16.5 ओभरमा 76 रन बनाउँदै अल आउट भएको हो। नेपालकी पूर्व कप्तान रुबिराज छेत्रीको टुथाइट बलिङमा कतार 76 रनमा रोकिएको छ। कतारको लागि पुनर्ब्याटिङ गीतारो चान्दिरूले सर्वाधिक 25 रन बनाएकी छन् भने उनले 19 ओभरमा 2 चौका र 1 छक्का प्रहार गरिन्। पहिलो विकेटका लागि दुई ओपनर प्रयोग फातिमा मुकाबनसँग उनले 35 रनको साझेदारी बनाएकी थिइन्। शुरूआतमा मध्यम भए पनि त्यसपछि पनि कतारले लय समाउन सकेन। कप्तान आयसाले 10 रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने फलस्वरूप कतार 76 रनमा रोकिएको छ। नेपालको लागि बलिङतर्फ रुबिना छेत्रीले सर्वाधिक 3 विकेट लिएकी छन्। कविता कुवर, रिया शर्मा र पूजा महतोले 1-1 विकेट लिएका छन्। खेल अहिले जारी रहेको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर।
0: हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा

0: तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8
3: मेगाहर्ट्ज। नेपाली बहस, यस नेपाली बहसका खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, दिशोम फाइबर नेट। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क, दिशोम फाइबर नेट।

हजुर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहसलाई तपाईँहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा यतिखेर गर्ने गर्दछौ र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताधारी दलका सभापति रवि लामी छाने भारत भ्रमणमा हुनुहुन्छ। भारत भ्रमण फलदायी बनाउनका निम्ति दुई देश बीचको सुमधुर सम्बन्ध र प्रगाढ सम्बन्ध विस्तारका निम्ति रवि लामी छाने भारतको भ्रमणमा हुनुहुन्छ। भारतमा रवि लामी छानेको भव्य स्वागत समेत गरिएको छ। भाजपा कार्यालयमा उनको स्वागत गरिएको पनि हो। र अब नेपाल र भारतको जुन सीमा विवादको विषय छ, सीमा विवादको विषय एकपटक फेरि अड्की बल्झिएको छ र सीमालाई कसरी यो विवादलाई साम्य गराउने, कसरी यो विवादबाट मुक्त हुने भन्ने खालका पनि बहसहरू यतिखेर चलिरहेका छन् र भारतले धेरै ठाउँमा नेपालका भूमिहरू अतिक्रमण गरेका छन् र विशेष गरी निपुणे कालापानी र लिम्प्याधुरा नाभिगुञ्जी कुटीको विषय प्रमुखताका साथ उठेको छ। तर प्रधानमन्त्रीले संसदको रोस्टमबाट भारतका भूमिहरू समेत नेपालद्वारा मिचिएको भन्ने जुन अभिव्यक्ति दिएका छन् त्यो अभिव्यक्तिपछि झन यसको तीव्र आलोचना पनि भइरहेको छ। किनभने नेपालले भारतको कुनै पनि ठाउँको भूमि बिच्न सक्दैन, भूमि अगेट्न सक्दैन, हडप्न सक्दैन भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन् र सीमा भेदहरूको एउटै स्वर छ, नेपालले भारतको कुन ठाउँको सीमा मिसियो हामीलाई अहिलेसम्म जानकारी छैन भनेर सीमाविदहरूले बताइरहेका छन्। त्यसैले गर्दाखेरि तर यस विषयमा अनौपचारिक अप्रत्यक्ष रूपमा प्रधानमन्त्री बालेन्द्र शाह ब्याक हटिसकेको पनि पाइएको छ। यद्यपि विपक्षी दलहरूले संसदमा आएर माफी माग्नुपर्ने होइन भने संसदको रेकर्डबाट यो विषयलाई हटाउनुपर्ने आफ्नो मागहरू राख्दै आएका छन्। पूर्व तयारी बिना बोलिएका केही शब्द र वाक्यांशहरूले आफैलाई गल्पासो भएको छ यतिखेर प्रधानमन्त्रीका लागि। तर अब सीमा विवादको विषय चाँडोभन्दा चाँडो टुङ्गिनु पर्दछ। तर भारतले भनेको छ जुन नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार भनिएको छ। किनभने प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा निपुणिक लिम्प्याधुरा मामिला इंग्ल्याण्ड बेलायतले पनि सरकार राख्नुपर्छ भन्ने अभिव्यक्ति समेत दिएका थिए। किनभने तत्कालीन इस्ट इण्डिया ब्रिटिसहरूले 1816 सुगौली सन्धि ताका गरेका यी सीमाका विषयहरू र उसँगका ती तथ्य र प्रमाणहरूका विषयमा पनि नेपालले खोजबिन गर्ने बालेन्द्र शाहको जुन भनाई थियो यस भनाईमा भारतले चाहिँ त्यसमा अस्वीकार गरेको छ। आज हामी यो विषयमा नेपाली बहसमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। मानव अधिकार आयोगको जुन किसिमको प्रतिवेदन छ त्यो प्रतिवेदनमा निकै ठूलो यतिखेर चलखेल अर्थात रस्साकस्सी चलिरहेको छ। किनभने नेपालको संवैधानिक अंगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अर्को सुचान्नाटा छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले जुन किसिमको रिट दायर गरेका छन् त्यो रिट दायर भइसके पछाडि यसमा अब अदालतले के गर्छ यो पनि एउटा कानूनी प्रश्नहरू उब्जिएका छन्। आदरणीय श्रोतामा तपाईँलाई जानकारी गराउन चाहन्छु। क्लिन चिटको पर्खाइमा छन् पूर्व गृहमन्त्री।

0: गुरुङ गिरामा फर्काउने बालिमको चाहना छ भने रवि बी लामिछानेको अनिच्छा भएको विषय पनि यतिखेर आइरहेको छ। दोषी वा निर्दोष प्रमाणले पुष्टि गरेकै आधारमा प्रतिवेदन बुझाउने तयारीमा छ। यसमा इफ बट भन्दा पनि दोषी पृष्ठ रूपमा दोषी निर्दोष भए कारण सहित निर्दोष भनेर सिफारिश गर्ने छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताउनु भएको छ। आदरणीय श्रोता, थपिएको समयमा समितिबाट प्रतिवेदन आएपछि सरकारले यो विषयमा अध्ययन गरेर चाँडै निर्णय लिने सरकारका प्रवक्ताले बताएका छन्। भारतमा रवि लामिछानेको अर्थपूर्ण भेट पनि भएको छ। पाँच दिने भारत भ्रमणमा रहेका राजपाका सभापति रवि लामिछानेले मंगलबार भाजपाका अध्यक्ष नितिन नवीन र भारतका गृहमन्त्री अमित शाह र भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। उनको राम्रै स्वागत भएको छ। आदरणीय श्रोता, हामी छलफल गर्न चाहन्छौ आजको नेपाली भाषामा करका दरमा हेरफेर पटक पटक संशोधन पनि भएको छ। सरकारले आर्थिक वर्ष 83-84 लागि ल्याएको आर्थिक विधेयक 2083 को अन्तिम दस्तावेजमा करका दर पटक पटक हेरफेर गरेपछि आर्थिक अपचलनको आशंका समेत गरिएको छ। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले शुक्रबार संसदको संयुक्त बैठकमा विधेयक पास गरेपछि पनि पटक पटक संशोधन गर्ने विषयले यसको आलोचना पनि शुरू भइसकेको छ। आदरणीय श्रोता, हामी नेपाली भाषामा आज चर्चा गर्न चाहन्छौ। यतिखेर नेपाल भारतको सीमा विवादको विषय एक पटक फेरि बल्झिएको छ र सीमाका समस्याहरू समाधान गर्ने गरी सरकारले जुन किसिमको प्रयाण गरेको छ यो समस्या समाधान हुन्छ कि हुँदैन र यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछाने भारतको भ्रमण हुनुहुन्छ। भारतमा उच्च स्तरीय उनले भेटघाट समेत गरेका छन् र भारतमा रहँदै गर्दाखेरि सीमाका विषयहरूमा तेस्रो देशको संलग्नता हामीलाई स्वीकार्य छैन भनेर भारतले चाहिँ यसलाई अस्वीकार गरिसकेको एउटा विषय पनि छ। यतिखेर हामीसँग कुराका निम्ति नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। महेशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपालको सीमाको विवाद हुन त पटक पटक उठ्ने गर्दछ। दश गजा क्षेत्रको विवाद पनि पटक पटक उठ्ने गर्दछ। लिपुले कालापानी लिम्बियाद्वारा नाभी गुन्जीकुटी त देशका लागि धेरै पटक दुख छ पनि होइन, तर फेरि प्रधानमन्त्री बालिन शाहले इतिहासमै पहिलो पटक एउटा नेपाललाई अतिक्रमणकारीको संज्ञा दिने गरी नेपालले समेत भारतको भूमि मिचेको जुन अभिव्यक्ति दिनुभएको छ त्यसमा तपाईँहरूको भनाई के छ? एमालेको भनाई के छ?
1: समय प्रधानमन्त्रीजीले त्यो पनि संसदको रेस्टरम प्रयोग गरेर नेपालले भारतको जमिन बेचेको छ भनेर जसरी उहाँले भन्नुभयो यो असाध्य राष्ट्रहित प्रतिकूल अभिव्यक्ति हो। यो मुलुकको स्वाधीनता सार्वभौमता विपरीतको उहाँको व्यवहार र अभिव्यक्ति हो। यो अभिव्यक्ति जति निन्दा गरे पनि कम हुन्छ। देशको कार्यकारी प्रधानमन्त्रीले देशकै जमिनका बारेमा यति धेरै बेखबर रहेर यस्तो कमजोर र राष्ट्रहित प्रतिकूलको तर्क अभिव्यक्ति आचरण जे गर्नुभएको छ यो असाध्यै दुःखद छ। यो उहाँले
0: नेपालले पनि भारतका कतिपय ठाउँहरूमा भूमि बेचेको छैन त्यसो भए
1: नेपालले भारतको एक इन्च जमिन कहीँ पनि कुल्चिएको छैन मिचेको छैन त्यो कुनै पनि तथ्यहरूले त्यो कुरा भन्दैन।
0: सामाजिक सञ्जालमा जता तपाईँ चाहिँ 10 गजा क्षेत्र देखाइरहनु भएको छ नि त होइन।
1: तर हो यहाँनिर के देखिन्छ भने तपाईँले एउटा विषय उठाउनु भयो प्रधानमन्त्रीजीले संसदबाट नेपालले भारतको जमिन मिचेको छ भनेर उहाँले दलिल पेश गर्नुभएपछि भारतीय पक्ष त्यहाँका विशेष जानकार व्यक्तित्वहरूले पनि यो विषयमा उजागर गर्न थाल्नु भएको छ कि नेपालले भारतको जमिन कब्जा गरेको छ अतिक्रमण गरेको छ। अहिलेका नेपालका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो बधाई छ प्रधानमन्त्रीजी भन्नेसम्मको भारतीय अभिव्यक्तिहरू पनि
0: उहाँले
1: स्टेटमेन्ट नै दिनुभयो सोसियल मिडिया मार्फत र त्यसलाई जस्टिफाई गर्नका लागि प्रधानमन्त्रीजीले बोलेको कुरा गलत हो भन्ने कुरा भन्दा पनि उहाँले बोलेको कुरा चाहिँ सही हो भनेर जस्टिफाई गर्नका लागि आज राष्ट्रपतिका यति धेरै व्यक्तिहरू यसरी क्रियाशील भएका छन् सांसदहरू र पार्टीका तलदेखि माथिसम्मका भयभरका नेता नेपालले भारतको जमिन कब्जा गरेको छ अतिक्रमण गरेको छ भन्ने दलिललाई प्रमाणित गर्नका लागि उहाँले बोलेको कथनलाई प्रमाणित गर्नका लागि यसरी उहाँहरू सक्रिय प्रसाद लाग्नु भएको छ कि लाग्छ हेर्नुहोस् उहाँहरू चाहिँ उहाँहरू मार्फत नेपालको जमिन एउटा ठूलो क्षेत्र अर्थात उहाँहरूको दावी अनुसार भन्ने हो भने त ठूलो क्षेत्र भारतले नेपालको जमिन भारतको जमिन नेपालले कब्जा गरेर बसिएको छ भन्ने त्यस्तो खालको भान हुने गरेको सन्देश संरक्षण गर्न खोजिएको छ। यसले के देखाउँछ सर भने नेपाल दुनियाँमा देश दुनियाँमा नेपालको पहिचान भनेको एउटा राष्ट्रवादी पहिचान हो, देशभक्त देशभक्तिपूर्ण एउटा चाहिँ त्यो नेपालीहरूमा आचरण व्यवहार रहेको
0: छ। 22 वर्ष पार्टीले आधिकारिक रूपमा त यसलाई चाहिँ खासै कुनै पनि ढङ्गले चाहिँ अपनत्व लिएको छैन नि त, उसले त वास्तव नगरेको जस्तो देखाएको छ नि त। अर्थ
1: यसरी भनौँ, राष्ट्रिय स्वतन्त्र पार्टी यो कुनै
0: राजनीतिक
1: होइन, उसलाई राष्ट्रिय के देखिन्छ भने तपाईँले ठिकै कुरा गर्नुभयो, यस्तो गम्भीर संवेदनशील विषयमा आफ्नो संसद दलको नेता देशको प्रधानमन्त्रीले त्यो पनि रोस्टनबाट उभिएर राष्ट्रको जमिनका बारेमा भूगोलका बारेमा यस्तो कमजोर अभिव्यक्ति दिनुभएको छ, यस्तो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले धारणा राख्न पर्ने हो, उसले सार्वजनिक गर्न पर्ने, तर सार्वजनिक गरिरहेको छ। अमूर्त रूपमा तपाईँले हेर्नुभयो भने हिजो वार्तिक दलका प्रमुख सचेतकले बोल्नुभएको हामीले सुन्यौं, बनेका प्रतिक्रियाहरू पनि सुन्यौं, यो चाहिँ प्रधानमन्त्रीले ठिकै भन्नुभएको छ भन्ने छ। कतिपय उहाँहरूका सांसदहरूले यतिसम्म कुरा भन्नुभयो कि भारत नभइदिएको भए त नेपाली जनता भोगभोगे मस्तिसम्मका कुरा गर्न थालिदिनु भएको छ। एकदमै हेर्नुहोस्, नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको मामिलामा आजको यो डिजिटल प्लेटफर्मबाट उदाएको अहिलेको शक्ति राष्ट्रपाले आजको पुस्ताहरूको बीचमा पनि देशको जमिनको बारेमा, देशको स्वतन्त्र राष्ट्रियताको बारेको एउटा बुझाइ, त्यसप्रतिको प्रेम, त्यसप्रतिको सम्मानमा समेत निकै कुरा चाहिँ हटाइदिएको छ, निकै कमजोर एउटा चाहिँ नागरिकको तर्फ भावना कमजोर बनाइदिएको छ। यसले समाजमा यस्तो यस्तो प्रदर्शन गरिदियो कि हेर्नुहोस्, यो प्रदर्शन गर्ने विषय होइन नि त देशको जमिनको विषयको कुरा, या त एकातिर नेपालले वास्तवमा तथ्यका कुरा प्रमाणका कुरा सबै हिसाबले भन्यो भने नेपालले भारतको एक जमिन पनि कब्जा गरेको छैन, तर भारतले पटक पटक नेपालको ठूलो हिस्सामा उसले कब्जा जमाएको छ, सीमा क्षेत्रमा नेपालीलाई दुःख दिएको छ, कतिले भोगचलनको जमिन भोगचलनको विषयमा पनि दुःख दिएको छ, कालापानी निम्ति अधुरामा एक प्रकारले सेनाको चाहिँ उसले आफ्नो कब्जै गरेर जमाएर बसेको छ। यो मामिलामा उहाँहरूले काम गर्नुको सट्टा जसरी अहिले चाहिँ यो यस्तो अभिव्यक्तिको ढाँचोप गर्ने प्रयत्न गर्नुभएको छ राष्ट्रपतिले, यो देखेको हजुर, यो
0: प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने खालको हामीले अनुरोध चल रहा, तर तपाईँले त प्रधानमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रघात विरुद्धको कारवाही गर्नुपर्छ भन्नुभएको छ नि तपाईँजी।
1: म एकदम स्पष्ट शब्दमा भन्न चाहन्छु, देशको प्रधानमन्त्रीले देशको जमिनको रक्षाको बारेमा, सुरक्षाको बारेमा सामान्य स्टेप होइन कि देशको जमिनै अरूलाई दिनका लागि तयार हुन्छ भने त्यस्तो व्यक्ति देशको प्रधानमन्त्रीका रूपमा रहन सक्छ? तपाईँ म तपाईँलाई प्रश्न गर्न चाहन्छु, यो कुनै मामिला होइन, साधारण मामिला होइन, देशको जमिनको
0: विषय चाहिँ अब त्यो जमिनको कुरा गर्दै गर्दाखेरि कहीँ कतै नेपालकाले पनि कब्जा गरेको मैले थाहा पाएको छु भइसकेको भनेर भन्नुभएको छ क्या उहाँले चाहिँ।
1: म फेरि पनि भन्छु,
0: होइन नि त,
1: कमजोर अभिव्यक्ति हो यो, कुनै राष्ट्रहित विपरीतको अभिव्यक्ति हो, उहाँले जुन अङ्गबाट चाहिँ प्रस्तुत गर्नुभयो यो उहाँ असाध्यै अपरिपक्वता, कमजोर कूटनीतिको परिणाम हो, अज्ञानताको परिणाम हो। त्यस कारणले गर्दा यसलाई धेरै नलम्बाइकन प्रधानमन्त्रीले संसदमा आएर तत्काल यो विषयको शब्दको फिर्ता लिनुपर्छ, माफी माग्नुपर्छ, किनकि यो विषय झन् जति तन्किन्छ यसले सोसाइटीमा नेगेटिभ, देशको जमिनको विरूद्धमा जमिन भारतले कब्जा गरेको छ होइन कि भारतको जमिन नेपालले कब्जा गरिरहेको छ, अधिकार गरिरहेको छ भन्ने कुराको भाष्य स्थापित हुने प्रयत्नहरू विकास हुन थाल्यो। युवाहरूको तर के त यो योजनाबद्ध ढङ्गबाट भइरहेको छ, किनकि अस्तिको श्रृङ्खला हेर्दा के देखिन्छ भने भोलिपल्ट रविजी भारतको भ्रमणमा जाने, अघिल्लो दिन अलसडन अचानक कुनै संसदीय नियम प्रक्रिया विधि बिना नै संसदको रोस्टममा संसदमा गएर हात उठाएर, जबकि प्रधानमन्त्री हात उठाउने त्यो नियम अन्य अधिकारै छैन, उहाँलाई त सुविधै छैन, हात उठाएर बोल्न पाउने सुविधै हुँदैन प्रधानमन्त्रीलाई, सांसदले उपयोग गर्ने समय र सुविधा उहाँले उपयोग गरेर त्यो पनि सामान्य सभामन्त्रीले सिधै रोस्टममा आउन दिएर अनि सांसदहरूलाई जबरजस्ती प्रश्न गरेर भनेर उहाँले होल्डिङ गरेको गरी गरेर के गर्नुभएको छ, यसको चेन यसको जे देखिन्छ हेर्दाखेरि त यो प्रायोजित ढङ्गबाट नियोजित ढङ्गबाट भारतलाई कसले गरी खुसी बनाउने भन्ने हिसाबमा त्यो रविजी र बालनजीको बीचमा प्रतिस्पर्धा पो चलेको हो कि भन्ने पनि देखिन्छ। त्यसले गर्दाखेरि यसको नेपाललाई निकै ठुलो यसले क्षति पुर्याएको छ, नेपालको अन्तर्राष्ट्रिय जगतमा नेपाल एउटा चाहिँ अरू देश देशको जमिन कब्जा गर्ने राष्ट्रका रूपमा उनले चाहिँ प्रस्तुत गर्ने स्थिति देशको प्रधानमन्त्री मार्फत भएको छ। यो दुःखद कुरा, यो राम्रो कुरा होइन। यसमा अविलम्ब सच्याउनुपर्छ। बालनजीले इमिडिएट ढिलो नगरीकन संसदमा गएर, यसमा युवाको विषय होइन, मैले बोलेको कुरा ठिक छ भन्नका लागि आफ्ना चाहिँ जमातहरूलाई नेपालले जमिन कब्जा गरेको छ भारतले भनेर चाहिँ नागरिक तथ्यहरू संरक्षण गर्ने, नागरिक प्रमाणहरू संकलन गर्नका लागि त्यसको पक्षमा एडभोकेसी गर्न लाउने र लाउँदा लाउँदै नेपालीहरू भारतमा गएको ढोकै मर्थ्यो भनेर बाँकी परियोजना सांसदले बोलिएको हामी सुन्यौँ। यस्तो मान्छेहरूलाई चाहिँ कारवाहीको विषय हेऱ्यो, यस्ता व्यक्तिहरूलाई हेर्नुहोस् त, हामी
0: जमिन अतिक्रमणकारी राज्यका रूपमा स्थापित गर्न खोज्यो राजसभाले हो।
1: राष्ट्रपतिले अतिक्रमणकारी राष्ट्रका रूपमा त्यति मात्र भोलि भारत भोलि
0: भौगोलिक अन्तर्राष्ट्रिय रूपमा त यो त एउटा दशी भन्यो नि, प्रमाण बन्छ नि त यो त संसदको कुरा त भोलि
1: सर। तपाईँ दुनियाँमा यस्तो हेर्नुहोस्, दुनियाँमा धेरै देशहरू जस्तो भारतले कयौं देशहरूको, साउथ एसियकै धेरै देशहरू, छिमेकी देशहरूको उसले अतिक्रमण गरेको छ, कब्जा गुमाएको छ। भूटानमा छ, बंगलादेश, श्रीलङ्का, उसका धेरैमा सीमा समस्या छ, उसको अतिक्रमणको कुरा हो। अब नेपाल जस्तो देशले त्यो पनि भारतको जमिन कब्जा गर्न सक्छ, कब्जा गरेर बसेको छ भन्ने कुरो त सामान्य अनुमानहरूलाई धेरै बाहिरको कुरा हो, धेरै बाहिरको कुरा हो। म तपाईँलाई यति भन्छु, भारतले आयोजन यत्र कब्जा गरेर बसेको छ, अरू धेरै देशहरूको पनि सीमाका समस्याहरू छन्, ठूला देशले साना देशको सीमा कब्जा गरेर बसेको छ। कुनै देशले आज कुनै देशका प्रमुखले मैले चाहिँ अर्को देशको जमिन कब्जा गरेर बसेको छु, अतिक्रमण गरेर बसेको छु कहीँ बोलेको सुनेको छ? होइन, राष्ट्रको हितको सामान्य न्यूनतम न्यूनतम ज्ञान नभएको व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउँदा मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियता, हाम्रो भौगोलिक अखण्डता माथि पनि चुनौती होइन र राष्ट्रपतिले म फेरि पनि आग्रह गर्न चाहन्छु, राष्ट्रपतिले ढिलो नगरिकन, राष्ट्रपतिका मान्यजीहरूले ढिलो नगरिकन, यो राष्ट्र मामिला हो, यो कुनै व्यक्ति विशेषको तपाईँ र मेरो एउटा हिमालय काङ्ग्रेस माओवादी राष्ट्रपति भन्ने होइन। यो देशको जमिनको मामिलामा हामीले कुनै दल विशेषको को नेताले के बोल्यो भन्नुबाट होइन,
0: सरकारका प्रवक्ताले त बोल्नु भएकै छैन, प्रधानमन्त्रीज्यूले भन्नुभयो नि त हिजो। फेरि
1: त्यही त मैले भनेको, प्रधानमन्त्रीजीले बोलेको अभिव्यक्ति ठिक छ भन्नका लागि सरकारी संयन्त्रको परराष्ट्र मन्त्रीको तरफ स्टेटमेन्ट आयो, त्यसपछि हिजो तपाईँले सरकारका प्रवक्ताको यति गलत र यति कमजोर, यति केटाकेटी राष्ट्रपतिकै सांसदहरूको पनि प्रतिक्रिया हेर्दाखेरि यो असाध्यै दुःखद र दयनीय, र नेपाल आज उहाँले जिम्मा लिनुभएको छ, जनताले उहाँलाई दुई तिहाईको मत दिएर ऐतिहासिक जनादेश दिएर सरकारको नेतृत्व गरिनु भएको छ। अनि यस्तो खालको शैलीबाट राज्यका डेमोक्रेटिक इन्स्टिट्युसनहरूमा सबलाई समाप्त पार्दैनन्, अनि त्यति मात्रै होइन, अब त जमिनको मामिलामा पनि यति कमजोर अभिव्यक्ति दिएर आँसु पर्दा भारतलाई खुसी पार्न सकिन्छ भने खुसी पार्नलाई देशको जमिन सुन्तिमा तयार हुने स्थितिको सरकार कहिले यो राष्ट्रवादी सरकार हुन सक्छ? यो राष्ट्रवादी देशको अभिव्यक्ति यो राष्ट्रवादी चरित्रको हो भनेर अब हामी भन्न सक्छौँ भन्नुपर्छ कि पर्दैन? त्यसमा म तर थप यसलाई क्षति हुन नदेऊ, यो कुनै व्यक्ति पार्टीको विषय होइन, यो देशलाई क्षति हुन थप नदिनको लागि प्रधानमन्त्रीले आज भोलि नै तत्काल इमिडिएट बस्ने संसदको बैठकमा उहाँले अस्ति मैले निश्चयली दुर्भाग्यवश मेरो अज्ञानताका कारणले गर्दा मैले यो शब्द बोले, यसले यो हामीले कुनै पनि देशको जमिन लुकेका छैनौं, अतिक्रमण गरेका छैनौं, हाम्रा जमिनहरू लिम्पियाद्वारा कालापानी लगाएको भागमा भारतले आज पनि कब्जा गुमाएर बसेको छ, त्यो जमिन फिर्ता लिन कुटनैतिक पहल गर्नुपर्छ, भारतले छिटो फिर्ता गर्नुपर्छ भन्ने उहाँको अभिव्यक्तिहरू आउनुपर्छ, माथि लाग्नुपर्छ उहाँले। त्यसो भयो भने के हुन्छ भने परिस्थिति एउटा अहिले कम्ती नै शान्त हुन्छ, भनेपछि नेपाल त कस्तो हो भने नेपालीहरूको बीचमा कस्तो ठाउँमा पुगेछौँ हामी, कुन बिन्दुमा पुगेछौँ भने नेपालको जमिनका बारेमा पनि भारतले कब्जा गरेको छ वा नेपालले कब्जा गरेको छ नेपालको जमिन, त्यस्तो ठाउँको बहस हामी पुगेछौँ अहिले। हाम्रो न्यूनतम देशको स्वाधीनता स्वाभिमान बचाउने, हाम्रो जमिन बचाउने सन्दर्भमा पनि नेपालले भारतको कब्जा गरेर बसिराखेको छ भन्ने प्रमाणित गर्नका लागि सारा शक्ति परिचालन भएको कुरा त यो त राम्रो होइन नि, यसले ठिक ठाउँमा हामीलाई पुर्याउन खोजेको छैन। त्यसैले सरकारले यस्तो कुराको अगुवाई पहल कदमी नलियोस्, यो गलत कुरा हुन्छ, यस्तो कुरा तत्कालले सकियाओस्, माफी मागोस्, रियलाइजेसन गरोस्, त्यसपछि यो कम्पनी यो विषयले

0: नयाँ ठाउँको एउटा चाहिँ बढ्ती विकास गर्छ।
1: अब रवि लामिछानेजीको भारत भ्रमण पनि एकदमै राम्रो सौहार्दपूर्ण ढंगले अगाडि बढ़िरहेको जस्तो उच्च स्तरीय भेटघाट पनि रहने विषय पनि आइरहेको छ। किनभने दुई देशबीचको सम्बन्धमा अलिकति चिसोपन यो सम्बन्धलाई अर्थपूर्ण रूपमा अगाडि बढ़ाउने सुदृढ़ बनाउने भन्ने खालको त कुरा आयो, तर सीमाका विषयमा तेस्रो देशको संलग्नता वा उपस्थिति यो चाहिँ अमान्य हुन्छ, हामी चाहँदैनौ, हामी स्वीकार्दैनौ भनेको छ फेरि भारतले।
0: अब हामीले अहिलेसम्मका प्रसंग र विषयहरूमा इङ्ल्याण्डको बेलायतको उपस्थितिको हामीले खोजी गरेका छैनौ, नम्बर एक। नम्बर दुई, नेपाल र भारत बीचको सीमासँग सम्बन्धित समस्या, हामी दुई देशको आपसी समझदारी र कूटनीतिक पहल र संवादबाटै हामी समाधान गर्न सक्छौ, त्यसमा हामी सफल हुनुपर्छ, त्यो भारतको हितका लागि पनि नेपालको हितका लागि पनि। त्यस
1: कारणले हामीले के दशैं प्रमाणका विषयमा आग्रह गरेका छौँ भन्नु हो नि त होइन, अस्तिरोष्टममा
0: हामीले यही ठाउँबाट यो समस्या समाधान गर्नुपर्छ। तर भारतले अब विशेष गरी लिम्बूले कालापानी लिम्पीहरूको खण्डमा जुन ढंगले कब्जा जमाएको छ, भारतले आफ्नो दावी गरिरहेको छ, त्यो दावी भारतको पुग्दैन। ऐतिहासिक प्रमाण तथ्यहरूले पनि सुगुली सन्धि त्यसका सारा डकुमेन्टहरू र हाम्रा त्योभन्दा अगाडिका सबै यसका समग्र ऐतिहासिक तथ्यहरू सबै हेर्ने हो भने त्यो जमिन भारतले मेरो हो भनेर भन्ने दावीमा कायम सत्ता रह्यो भने त्यो नेपालको शतप्रतिशत धर्म हो। कतिपय अवस्थामा प्रमाण खोजी गर्न पर्यो भने प्रमाण र तथ्यहरू कहाँ छन् भन्ने क्रममा हामीले त्यस्तो अन्तर्राष्ट्रिय कुनै चाहिँ क्षेत्रमा गएर खोजी गर्नुपर्ने स्थिति भयो भने त्यो फरक पाटो हो, त्यो गर्नुपर्ने हुनसक्छ, त्यो हुनसक्छ। भारतको दावी बढी भइरहने स्थिति बन्दै भने त्यो अवस्था हुन सक्छ। तर यो समस्या समाधान फेरि पनि म भन्न चाहन्छु, नेपाल र भारत बीचको समस्या हो, हामी दुई देशले यसलाई समाधान गर्नुपर्छ। र यो समस्या नेपालले सिर्जना गरेको समस्या होइन, भारतले सिर्जना गरेको समस्या हो। यो भारतले आफ्नो बिमार बोधका साथ नेपालको जमिनमा अहिले जुनै हुँदैन, अतिक्रमण गर्न हुँदैन, भापरै ऊ आउनुपर्छ, त्यसमा ऊ समझदारीमा आउनुपर्छ र नेपालको जमिन उसले सिर्ता गर्नुपर्छ।
1: अब आज कूटनीतिक हिसाबले हामी कुन अवस्थामा छौँ, नेपाल भारतको सम्बन्ध राम्रै छ महेशजी बतौलाजी?
0: हामीले राम्रो नभएको अवस्थामा राम्रो बनाउनु पर्छ, कतिपय मिसअन्डरस्ट्याण्डिङहरू हुन सक्छ, तथापि पनि नेपाल र भारतको बीचको असाध्य सुमधुर सम्बन्ध रहिआएको छ, त्यसलाई जीवन्त बनाउनु पर्छ। किनभने हामी एउटा छिमेकी देश हो, त्यस कारणले गर्दा हामी दुवै देशको एकअर्काका सकारात्मक वा नकारात्मक प्रभाव दुवै देशले त्यसबाट प्रभावित हुने स्थिति हुन्छ। त्यस कारण राष्ट्रिय हितको मामिलामा होस्, अरू सबै व्यापार विस्तारको हिसाबले होस्, लगानीको सन्दर्भबाट होस्, दुई देश बीचको हाम्रो आत्मीय सम्बन्धलाई प्रगाढ गर्नुपर्छ, कूटनैतिक सम्बन्धलाई एउटा चाहिँ प्रगाढ गर्नुपर्छ, सुमधुर गर्नुपर्छ, उच्च स्तर बढ्नुपर्छ। कहीँ कति कमी कमजोरी भएका छन् विगतमा, हामीले धेरै दुई देश बीचका हाम्रा चाहिँ असमझदारीहरूलाई सीमासँग सम्बन्धित विषयहरूलाई निष्कर्ष तुल्याउनका लागि पुर्याउनका लागि हामीले धेरै संयन्त्रहरू पनि बनाएका छौँ, ती संयन्त्रहरूले कयौं कामहरू पनि गरेका छन्, गरेका कामहरूको हामीले दुई देशले आपसमा त्यसका चाहिँ प्रतिबन्धहरू बुझ्ने कुरामा भारतपछि अझ निवार बन्न पर्ने अवस्थाहरू छन्, भारतले अझ धेरै कामहरू गर्न पर्ने अवस्था छ। तर नेपालको तर्फबाट भन्ने हो भने हामीले कहाँ कतै पनि हामीले हाम्रो चाहिँ कूटनैतिक सम्बन्धलाई कमजोर गर्ने, छिमेकीसँगको सम्बन्धलाई चाहिँ कमजोर गर्ने गरेका हाम्रा व्यवहारहरू छैनन्। हामीले कतिपय अवस्था थिचो मिचो महसुस भारत मार्फत नगरेका होइन गरेका छौँ। नेपाल उसले नेपाललाई एउटा भाइ राष्ट्रको रूपमा थामिने, नेपालको भारत भाइ राष्ट्र हो भन्ने जस्तो थामिने जे प्रवृत्तिहरू इतिहास विभिन्न चाहिँ एउटा चक्रमा हामीले देखेका छौँ, त्यस्तो चिजहरू चाहिँ भारतले सुधार्नुपर्छ। हामी एउटा सार्वभौम समानता भएको देश हो, त्यही रूपबाट हामीलाई बुझ्नुपर्छ र दुवैले व्यवहार गरिनुपर्छ। त्यही तहबाटै अगाडि बढ्दा हाम्रो छिमेकीसँगको सम्बन्ध, हाम्रो एउटा कूटनैतिक एउटा चाहिँ मर्यादावा सम्बन्ध एउटा चाहिँ जीवन्त रहन सक्छ, उच्च रहन सक्छ भन्ने हाम्रो एउटा बुझाइ हो।
1: हस्त भाइजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेता महेश बर्कौला आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।

0: ਆਪਣਾ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟਿਵ ਵਿੱਚ ਆਨੀ ਕਾਰੋਬਾਰ ਸਬਜ਼ੀ ਲਈ ਸੰਗਾ ਇਜ਼ੀ ਲਾਈਫ ਇਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪਸਮਾ ਬੈਂਕਿੰਗ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुच्रेके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहु सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी हेरौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौँ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रेके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहु सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: खरो विषयमा तरो बहस, नेपाली बहस, नेपाली बहसका साथमा तयारी चर्चाउँ।
6: बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानून समिति सभापति समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्ते, धेरै धेरै धन्यवाद।
6: होइन, रुष्टम्म उभिएर अभिव्यक्ति दिनुभयो, अहिले यसको चौतर्फी रूपमा आलोचना भइरहेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीका कैयन सांसदहरू नेपाललाई सीमा अतिक्रमणको संज्ञा दिनका निम्ति यसलाई पुष्टि भयो किन?
7: के अब को कसले के गर्दै हुनुहुन्छ भन्ने भन्दा पनि म चाहिँ के भन्न चाहन्छु भन्दा, रुष्टममा उभिएर उहाँले के बोल्नुभयो भन्दा पनि उहाँको आशय चाहिँ सीमा विवाद छ भन्ने देखियो, र त्यसलाई सेटल गर्नुपर्छ है। त्यो चाहिँ दुई पक्षको टेबल टकबाट, डिप्लोमेसी टकबाट, डिप्लोमेटिक हिसाबले नै सेटल गर्नुपर्छ, र परेको खण्डमा यो त विवाद, यो सीमा विवाद त यथार्थ हो नि त, यो आजको दिनमा मात्र होइन, हिजो पहिलेदेखिको कुरा छ, र परेको खण्डमा हामीले ब्रिटिस गभर्नमेन्टसित भए पनि हामी त्यहाँसम्म पनि पुग्नुपर्छ भन्ने आशय हो। र परराष्ट्र मन्त्रालयको तपाईँले एउटा नोट हेर्नुभयो भने सीमा विवाद अहिलेको विषय होइन, पटक पटक भनौँ न अघिल्ला सरकारहरूले पनि, म त त्यसपछि अलिक बढी यो के भइरहेछ भनेर स्टडी गर्दाखेरि जस्तो अरविन्दा सरकारहरूले पनि डिप्लोमेटिक नोटहरू यो सीमा विवादमा पठाइराखेको होइन, अनि त्यसमा भारतले भनौँ न रिसेन्ट 2025 अगस्त 20 पठाएको कूटनीतिक नोट र मेसरी जस्तो लाग्छ मेसरी या मेफिस्टमा हाम्रो यो राष्ट्रपतिको सरकार आएपछि पठाएको कूटनीतिक नोटमा अक्षरश केही पनि फरक छैन कि सेम कुरा भारतले भनिराखेको छ भनेपछि कति विषयहरू यथार्थ हो त्यो यथार्थ विषयलाई अब हामीले कसरी सेटल गर्ने भन्ने चाहिँ आजको आवश्यकता हो र यही विषयमा म चाहिँ त्योभन्दा पनि धेरै चाहिँ अब सभापतिजीको भारत भ्रमणलाई पनि जोडेर र उहाँलाई जुन हिसाबले एउटा स्वागत गरिरहेको स्थिति छ र अहिलेसम्म कहिले पनि उठ्न नचाहेको विषय र हिजो म भारतीय एकजना नेताको क्लिप हेरिरहेको थिएँ उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि सीमा विवाद छन् अब हामीले डिप्लोमेटिक हिसाबले टेबल टक गरेर यो विवादलाई टुङ्गाउनु पर्छ भनेर भनिरहनु भएको छ सोचिरहेको जस्तो पनि देखिन्छ।
6: एउटा कुरा के छ भने नि जस्तो अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजी यतिखेर भारत भ्रमण हुनुहुन्छ होइन बाँच्ने भ्रमण हुनुहुन्छ तर अब सीमाको मुद्दा उठिसके पछाडि जब प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा बसेर यसमा के तद्दशी तथ्य प्रमाणका हिसाबले बेलायतसँग पनि कन्सर्न गर्न सक्नुपर्छ वा गर्नुपर्ने हुन सक्छ हामीले त्यहाँ पनि जुन किसिमले हामीले त्यो विषयमा पनि अगाडि बढ़ाएका छौं कार्यवाही प्रक्रिया भन्दै गर्दाखेरि भारतका नेपाल सबको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता हामी स्वीकार्दैनौ भनिदिनु भएछ क्या यो त बल्झियो नि त झन् यो मुद्दा होइन
7: अनि यो यसो छ अब यसलाई हामीले कति बल्झ्यो या कति अल्झ्यो भन्ने विषयमा जानुभन्दा पनि यसलाई टुङ्गोमा लाउने कि नलाउने भन्ने छ र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नीति चाहिँ म अहिले के देख्छु र सभापतिले पछिल्लो समय भारत भ्रमणमा रहँदै गर्दा त्यहाँका केही शीर्ष नेताहरूसित भेट्दै गर्दाखेरि सीमाको विषयलाई चाहिँ अब टुङ्गाएर हामी सीमाको विषय मात्र होइन अब चाहिँ विकास साझेदार पनि हुनुपर्छ भनेर जुन हिसाबले राख्नु भएको छ त्यसमा एउटा के देखिन्छ भन्दाखेरि सीमाका विवाद छन् यो यसलाई हामी के एउटा स्वीकारौँ भने सीमाको बीचमा विवाद छ
6: गरेको छैन नेपाल अधिग्रमणकारी देश होइन भन्ने कुरा चाहिँ बुझ्नु पर्छ।
7: त्यसमा मैले त्यही नै भने जस्तो सीमाको विवाद छ सीमाको विवादलाई हामीले राष्ट्रिय मीडियामा मात्र उचाल्नु कि डिप्लोमेटिक तवर कूटनीतिक तवरबाट टेबल टकमा बसेर यसलाई सेटल गर्ने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रायोरिटी मैले के देखिरहेको छु भन्दाखेरि विवाद छ भनेर बोल्ने मात्र होइन यो विवाद छ भने यो विवादलाई सेटल गराउन त भनेर सभापतिजीले जसरी एउटा एजेन्डा राखिरहनु भएको छ त्यो लगायत अन्य विकासका कुराहरू विकास साझेदारमा हामी कसरी अगाडि बढ्न सक्छौ दुईटा छिमेकी देश हो दुईटा छिमेकी देशले अब भारत आफै पनि यति धेरै ग्लोबल पावरमा आइसकेको छ त्यस्तै गरेर चाइना आफू नै अगाडि बढ़िराखेको छ यो दुईटा ठूला छिमेकीको बीचमा नेपालले चाहिँ कसरी एउटा पुल भएर काम गर्न सक्छ कसरी एउटा ब्रिज भएर काम गर्न सक्छ र नेपाल आफै सक्षम भएर कसरी फ्लरिस गर्न सक्छ भन्ने पनि अबको एजेन्डा हो र यसको एउटा महत्वपूर्ण पाटो चाहिँ विवाद छन् भने यसलाई डिप्लोमेटिक कूटनीतिक तवरबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो हामी सदियौंदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि र कयौं पटक भारतसँगको अगाडिका सरकारहरूले गरेको कूटनीतिक प्रयासमा उहाँहरूले शीर्ष नेताहरूसित भेटघाटै नदिइराखेको अवस्था होइन यो अवस्थामा थोरै पर्सेप्सन चाहिँ चेन्ज भएको जस्तो देखिन्छ भारतको त्यो पर्सेप्सन किन भन्दा हिजो जसरी रवि लामिछाने सभापतिजीलाई चाहिँ एउटा स्वागत गरियो शीर्ष नेताहरूसितको
6: भेटघाट
7: र यसले काहीँ न काहीँ पोजिटिभ एउटा शक्तिशाली सरकार बन्दै गर्दाखेरि हरेक देशले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक भएको छ र अन्य समस्याहरू अब टुङ्गेर जान्छन् कि भन्नेमा म आशावादी पनि भएको छु र विशेष कुरा त अब सभापति फर्किएपछि अझ बढी यसमा हामीले खुलेर बोल्न सक्ने र आफ्नो के विषय भएको थियो त्यहाँ ठ्याक्कै त्यसका विषयमा अझ प्रखर रूपमा राख्न सक्ने अवस्था चाहिँ अझ त्यतिखेर बन्छ।
6: होइन भास्कराजी अब तपाईँ सत्ताधारी दलको एउटा सांसद हुनुहुन्छ होइन समितिको सभापति हुनुहुन्छ, तपाईँलाई थाहा छ जुन बालेन र साहब बालेन यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अस्ति संसदमा जुन ढंगले उपस्थित हुनुभयो, सभामुख पनि एकपटक अलमलमा पर्या जस्तो, यो एकदम चकमा दिएको जस्तो, त्यसपछि उहाँले चाहिँ हात उठाउनुभयो, रोस्टममा जानुभयो, रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सरेको हुनुभयो, होइन केही अन्य कुराहरू पनि उहाँले बोल्नु भएको छ, म अहिले यी धेरै विषयहरूलाई चाहिँ कोट्याउन चाहिन्न, तर जुन किसिमको यो अभिव्यक्ति पछि आज बजेट बारे छलफल हुनुपर्ने हो सदनमा, होइन हाम्रो बजेट कस्तो बन्ने, बजेटको आकार चाहिँ बढ़ेको छ, कुन कुन क्षेत्रलाई प्राथमिकता दिने, होइन जनताका समस्याहरू चाहिँ के हुन्, नागरिकको यति बजेट भयो कि भएन, एउटा निम्न वर्गले चाहिँ यो बजेटलाई स्वागत गर्यो कि गरेन, यी यावत कुरामा चाहिँ छलफल हुनुपर्ने विषय थियो आज, तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि आज विपक्षीहरू भन्दैछन् राजीनामा मात्र दिएर हुँदैन, राष्ट्रघाती अभिव्यक्तिको कारणले गर्दाखेरि कार्यवाही गर्नुपर्छ भन्ने ढंगले उहाँहरू उफ्रिरहनु भएको छ सदनमा। सदन त अब त यो के भयो, भाडमैलो भयो नि त सदनमा।
7: अनि यसो सर, यो भाग बहिलो हुँदैन, यसलाई मिलाएर सम्लाएर जानुपर्छ, जस्तो सदन शुरू भएको
6: होइन, त्यहाँ त खतरा खतरा एक्सनहरू भइरहेको छ नि त संसदमा, हामी त तपाईँ त प्रत्यक्ष दर्शी हुनुहुन्छ, हामी त यहाँ भिडियोबाट नि हेरिरहेको छौँ नि त।
7: हजुर, यो इन्ट्रेस्टिङ छ, जस्तो सुरुदेखि नै होइन सदन जुन हिसाबले चल्नुपर्ने थियो त्यो हिसाबले चलिरहेको छैन। हिजोको दिनमा म एकै मिनटपछि प्रधानमन्त्रीको के अरे प्रश्नोत्तरमा आएँ, त्योभन्दा पहिला त प्रधानमन्त्रीजीले के पनि भन्नुभएको थिएन होइन, सो वा सदनमा पनि नगएको होइन, गइरहनु भएको थियो। त्यतिखेर विपक्षीले एउटै मात्र मुद्दा बनायो जुन बनाउनु पर्ने नै थिएन, बालेन्सा कतिखेर आउने, प्रधानमन्त्री कहिले आउने, कहिले आउने, कहिले आउने भन्नुभयो होइन। सो प्रधानमन्त्री आउनुभयो र आउँदाखेरि चाहिँ यो पार्लियामेन्ट्री प्र्याक्टिसमा संसारैभरि कस्तो हुन्छ भन्दाखेरि, एउटा चाहिँ हाम्रो नियमावलीले गाइड गर्ने विषय भयो, नियमावलीमा प्रश्नोत्तर राखेको छ, त्यसमा टाइम लिएर टाइम बाउन्ड राखेर प्रश्नोत्तर गर्ने, र कहिले काहीँ प्रधानमन्त्री अकस्मात के अरे पार्लियामेन्टमा उपस्थित भएर सभामुखसित म बोल्न चाहन्छु भनेर समय माग्दा या समसामयिक विषयमा म आफ्नो धारणा राख्न चाहन्छु भन्दाखेरि यसलाई त अझ मोर डेमोक्रेटिक प्र्याक्टिसकै रूपमा लिनु पर्यो। र विपक्षीले एउटा उठाउँदै आएको एजेन्डा चाहिँ प्रधानमन्त्रीज्यू धारा 76 अन्तर्गत यो सदनप्रति यो संसदप्रति जवाफदेही हुनु भएन भन्ने विषय पनि एकदमै उठाइरहनु भएको थियो होइन, त्यो विषयमा त उहाँले आएर म आफै आएर म बोल्छु ल मलाई प्रश्न गर्नुहोस् म जवाफ दिन्छु भन्ने हिसाबले उपस्थित हुनुभयो, त्यसले गर्दाखेरि चाहिँ उहाँको लोकतन्त्रप्रतिको प्रतिबद्धता धारा 76 जुन संविधानको धारा 76 विपक्षीले उठाइरहनु भएको थियो महिनौदेखि, त्यही कारणले पनि सदन हाम्रो कति अवरुद्ध भएको थियो तपाईँले हेरिराख्नु भएको थियो होइन। सो त्यसको हिसाबले चाहिँ त्यसलाई एउटा पोजिटिभ उसमा लियौं, बाँकी प्रश्नोत्तर कार्यक्रममा के भयो त्यस पछाडि अब विपक्षीले कसरी प्रस्तुत गरिराख्नु भएको छ त्यो पनि सबैलाई जाहेर छ। म चाहिँ कति मात्र भन्छु भन्दाखेरि समस्या छन्, समस्या नभएको होइन, समस्या छन्, समस्यालाई कतिसम्म चाहिँ मिडियामा या त सामाजिक सञ्जालमा उछाल्ने कि अब यसलाई डिप्लोमेटिक तवरबाट सेटल गरेर जाने भन्दाखेरि म चाहिँ यसलाई अब अझै धेरै हामी मिडिया र सामाजिक सञ्जालमा मात्र यो विषय उठान गर्नुभन्दा यो विषय कूटनीतिक पहलबाटै बैठान हुने विषय हो, विषय उठान गर्नु मात्र ठूलो कुरा होइन, यो विषयलाई राष्ट्र स्वतन्त्र पार्टीको अब ठूलो जिम्मेवारी छ र प्रधानमन्त्री सरकार सबैको ठूलो जिम्मेवारी के छ भन्दाखेरि आज विषय उठान भयो यसको बीचमा विवाद भएको छ, यो विषयलाई कसरी बैठान गरेर यसको निष्कर्षमा पुग्नुहुन्छ त्यो चाहिँ महत्वपूर्ण हो, र निष्कर्षमा पुग्नुभन्दा पहिले म धेरै तर्कबाजी या त यस्तो भएको थियो उस्तो भएको थियो भनेर म त्यतातिर कतै गइनँ, विषय छ समस्या छ अब समस्याको समाधान हुनु पर्यो र त्यसका लागि सर्टेन टाइम डिमान्ड गर्छ, त्यो टाइमसम्म चाहिँ हामीले कसरी समस्या समाधान गर्छौँ त्यतातिर उन्मुख हुनु पर्यो र एउटा भनिन्छ नि कूटनीतिक रूपले चाहिँ सभापतिको भ्रमण अहिले एउटा जुन स्वागत योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ र पछिल्लो समयमा कयौं नेताहरूलाई भेटै नदिने नेताहरूले पनि जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वासपात्र मानिनुहुन्छ उहाँले कसैलाई पनि भेट्नु भएको थिएन नि त, हाम्रा पुराना दलका शीर्ष नेताहरू कसैलाई पनि भेट्नु भएको थिएन।
6: नेताहरू त अब भेटघाटका लागि वातावरण बनाउनका निम्ति भेट्नका निम्ति उही चाहिँ होइन घाँसबास उतै बसेको पनि हामीले पाएका थियौँ, लामो समयसम्म बस्दा पनि भेट्न पाएका स्थितिहरू पाएका थियौँ होइन, त्यसमा सुधार हुँदै गएको छ। यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको एउटा आफ्नो अडान लिएको छ राष्ट्रियताको विषयमा, त्यसमा चाहिँ दुई मत रहेन। तर सीमाको विषयलाई कतै यो डाइभर्ट गराएर, एउटा मुद्दालाई डाइभर्ट गराएर लिपुलेख कालापानी लिम्पियाद्वारा नापिगुन्जी कुटीको मुद्दालाई चाहिँ ओझेलमा पार्ने प्रयत्न त कतैबाट हुँदै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई चाहिँ बचाउ गर्ने गरी जसरी उत्रिनु भएको छ, यो कुराले कतै हामी अतिक्रमणकारीको संज्ञामा त जाँदैनौ भन्ने खालका चाहिँ चिन्ताहरू प्रकट भएका छन्।
7: त्यसमा चाहिँ म के भन्छु भन्दा, यो त तपाईँको यो रेडियो कार्यक्रम यति धेरै नागरिकले सुन्नुहुन्छ, हरेक नागरिकलाई म के आग्रह गर्न चाहन्छु भन्दा, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि तपाईँहरूले त्यो किसिमको संशय राख्दै नराखिदिनुहोस् एक, र अर्को कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीले सीमा विवादका बारेमा पनि हाम्रो वाचा पत्र, सय दिने कार्यसूची लगायत नीति तथा कार्यक्रम सबैमा यो विषयलाई उठाएर आएको छ भने पछाडि हामीले एउटा लय पक्रिन खोजेका छौं, एउटा चुनावी एजेण्डा बनाएर हामी खतरा राष्ट्रवादी हो भनेर हिजोको दिनमा राष्ट्रघाती काम गर्ने नेताहरू पनि हुनुहुन्छ, त्यसको पनि रेकर्ड त छ, त्यसको पनि सबै विषयको इन्स्टिट्युसनल मेमोरी त यो सरकारसित त छ नि। तर हामी के चाहँदैनौ भन्दाखेरि बाहिर देखिनलाई चाहिँ खत्रै राष्ट्रवादी बन्ने, तर भित्र काम नगर्ने भन्दा पनि बाहिर अलिअलि विवाद आउला तर भित्र हामी यसलाई टुङ्गोमा लाउनेमा पुगेका छौँ। र टुङ्गोमा लाउने सीमा विवाद टुङ्गिने कसरी त भन्दाखेरि, भएका छिमेकीलाई पनि भड्काएर टेबल टकको वातावरणै नगनाएर भन्दा त्यो दुई पक्ष बसेर यसको बारेमा छलफल गर्नलाई टेबलमा त बस्न पर्यो। र पछिल्लो समय तपाईँले हेर्नुभयो भने ल भनौँ न के अरे प्रबुद्ध व्यक्तिहरूको उपिजी ग्रुप बनिएको थियो, त्यो ग्रुपले बनाएको प्रतिवेदनहरू थियो, प्रतिवेदनहरू किन सार्वजनिक भएन होइन, भनेको कतै ठाउँमा भेटवार्ता गर्दाखेरि कोसित भेटिरहनु भएको छ प्रधानमन्त्रीले भन्ने थाहा पनि हुँदैन थियो कि, अहिले त एटलिस्ट परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयको प्रेजेन्समा त्यहाँनिर कुटनीतिक एउटा पोलिसी बनाएर यसरी भेट्नुपर्छ भनेर त्यो सामूहिक भेटघाटहरू भइरहेछ, जुन कुरा परराष्ट्र मन्त्रालयलाई थाहा हुन्छ, नत्र त को नेताले के का लागि भेटिरहेछ, उसले व्यक्तिका लागि भेटिरहेछ कि उसको व्यक्तिगत महत्वाकांक्षाका लागि भेटिरहेछ कि राष्ट्रको महत्वाकांक्षाका लागि भेटिरहेछ भन्दाखेरि हामीलाई थाहा पनि हुँदैन थियो के को लागि भेटिरहेको, किनभने भेटघाटहरू कसैको बेडरूममा हुन्थ्यो, कसैको होटलमा हुन्थ्यो होइन। यो कुरालाई चिरेर एउटा कूटनीतिक हिसाबले नेपाललाई सोभरिन देश र यसको सार्वन देशको आधारमा नेपाल भनेर हामीले चिनाएर त्यो लेभलको एउटा डिप्लोमेटिक हिसाबले भनौँ न स्विच गर्दैछौँ, त्यो पहिला जे भइरहेको थियो त्योभन्दा फरक तरिकाले हामीले यसलाई अगाडि बढाइराखेका छौँ भने केही टाइम चाहिँ दिनुपर्छ, बेनिफिट अफ डाउट दिनुपर्छ। र त्यसपछि हामी पनि के कुरामा क्लियर छौँ भन्दाखेरि विवादहरू छन्, विवादहरू छन् भने यी विवादहरू समाधान हुनु पर्यो, र हिजोको दिनमा यी कयौं ठाउँमा जो अहिले विवादित ठाउँ भनेर आएका छन्, यी कयौं ठाउँमा राज्यको अनुपस्थितिका कारण जे जे भएको छ राज्यको अनुपस्थितिका कारण हो, र राज्य त कसरी उपस्थित हुने भन्ने विषयमा बजेटमा पनि दार्चुलामा ट्र्याकै खोल्ने, नेपालकै साइडबाटै ट्र्याक खोल्ने भन्ने विषय पनि समेटिएर आएको छ भन्दा, हामी धेरै विषयमा जानकार छौं, धेरै विषयलाई उठाएर अब यसलाई कसरी सेटल गरेर जानुपर्छ भनेर एउटा पहल पनि गरिराखेका छौँ, र त्यो काममा हामी लागिराखेका छौँ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र देशैभरि सुनिरहनु भएको नागरिकलाई पनि केही समय राष्ट्र स्वतन्त्रमाथि विश्वास गरिदिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ, निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौँ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: हरो विषयमा सरो बहस, नेपाली बहस, नेपाली बहसका साथमा आइपी तयारी चर्चाउ ट्रोबी फाइनी ब्याङ्क सबैका लागि ब्याङ्क डिसोन फाइनी मिनट।
4: हाम्रो प्रेसमा राजनैतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ। जीवनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: हजुर, धन्यवाद, नमस्कार।
4: अब नेपाल भारतको सम्बन्धको कुरा गर्दाखेरि सीमाले पटक पटक घाउ बल्झिन्छ, होइन? कहिले काहीँ लिपुलेक दुख्छ, नाभि दुख्छ, गुन्जी कुटी लिम्पियाधुरा कालापानी दुखिरह हुन्छ। अहिले त अब नेपालका प्रधानमन्त्रीज्यूले फेरि अर्को घाउ बल्झाइदिनु भयो। नेपालका हरेक सीमाना तीनै क्षेत्रबाट भारतले घेरेको छ, तर नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विषयलाई चाहिँ संसदको रोस्टमबाटै उठाइदिनुभयो। यसले अब हाम्रो अन्तर्राष्ट्रिय छविलाई चाहिँ कहाँसम्म पुर्यायो, वा चाहिँ यो पोजिटिभ सेन्सबाट बुझ्दाखेरि यो के भयो र

0: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज मध्याह सभा 12 बजे बस्नेछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको विवरण जानकारी गराउनुहुने अर्थमन्त्री टाकर सोरेन वाग्लेले आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने अर्थमन्त्री डाक्टर वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछन्। जस अन्तर्गत बिहान 9 बजे कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्ने बारे छलफल हुने कार्यसूची रहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतको प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले बुधबार बिहान 10:30 बजे नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न लाग्नु भएको हो। उक्त विशेष भेटघाटका क्रममा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू तथा दुई देशबीचको सहकार्य र विकास साझेदारीका नयाँ आयामबारे वृहत छलफल हुने अपेक्षा गरिएको छ। यसअघि मंगलबार मात्र सभापति लामिछानेले भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै फलदायी भेटवार्ता गरिसक्नु भएको छ। त्यसै गरी उहाँले भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनसँग पनि भेटघाट गर्नुभएको थियो। भाजपाको निमन्त्रणामा 5 दिने भ्रमणका लागि भारत पुगेको राष्ट्रपाको यो टोली जेठ 22 गतेसम्म नयाँ दिल्लीमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा टोलीले भारतका अन्य राजनीतिक नेतृत्व तथा सरकारी उच्च अधिकारीहरूसँगको भेटघाट र संवादलाई निरन्तरता दिने जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयको 2 दिने राष्ट्रिय कार्यशाला हुँदैछ। काठमाण्डुको बबर महल स्थित कार्की बैंकेटमा संचालन हुने कार्यशाला बिहान 11 बजे शुरू हुने जनाइएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। पार्टीको सांगठनिक सुदृढ़ीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागि कार्यशाला प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सुसरहका कमिटिका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको आचार्यले बताउनुभयो। 2 दिनसम्म संचालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढ़ीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ। यस कार्यक्रमलाई संगठन सुदृढ़ीकरण अभियानको महत्वपूर्ण कड़ीका रूपमा लिएको छ। कार्यशालामा एमालेको संगठनको समग्र वस्तुस्थितिबारे संगठन विभागका प्रमुख भानुभक्त ठकालले कार्यपत्र प्रस्तुत गर्ने, सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभागका सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने तयारी छ। सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरेर छलफल र प्रस्तुतिकरण समेत गर्ने कार्यसूची रहेको छ। कार्यशालाको भोलि महासचिव शंकर पोखरेलले समापन गर्छ कार्यक्रम छ। कर्णालीका 3 जिल्ला सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराको प्रकोप देखिएको छ। यी 3 जिल्लामा दादुराका बिरामी देखिएपछि त्यसको उपचार, खोप लगायतका काम शुरू गरिएको छ। भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियम अनुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

चितवनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर टाउन।

0: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: Michael down. Bagi sanggih na yun na. Kapit din lang na.
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुग्दैन जानु

청취자와 성기종 문화연장구 아톰 사인은 유후 라디오 사인은 나나비 토크 아트 메가허스.

बड़ी रुवाउँछ उसैको सम्झना नपाउने मायाको आइरहने छ

सुरक्षा प्रभावित जूनदेखि अगस्तसम्म भयंकर गर्मी हुन सक्ने विश्व मौसम संगठनको चेतावनी र एसीसी महिला प्रिमियर कपमा कतारमाथि नेपालको शानदार जीत कतार 8 विकेटले पराजित महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा आज नेपाल र बंगलादेश बीच भिडन्त हुँदै फाइनलमा पुग्ने दाउमा नेपाल

0: आवाजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय सभाको बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक केही बेरमा बस्दैछ। आजको बैठकमा पनि विपक्षी दलका सांसदले अवरोध गर्ने अडान लिएका छन्। प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको तत्काल जवाब दिनुपर्ने माग उनीहरूको रहेको छ। बैठक सभा 12 बजे बस्ने भनिएको छ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा जानकारी गराउनुहुने अर्थमन्त्री डाक्टर सोरुङ वाग्लीले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने अर्थमन्त्री डाक्टर सोरुङ वाग्लीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक जारी छ। जस अन्तर्गत बिहान 9 बजे कानून न्याय तथा मानव अधिकार समितिको बैठक बसिरहेको छ भने बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुँदैछ। त्यस्तै बिहान 11 बजेदेखि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि जारी रहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। लामिछाने नेतृत्वको राज्यसभा प्रतिनिधि मण्डलले नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न लागेको हो। उक्त विशेष भेटघाटका क्रममा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू तथा दुई देशबीचको सहकार्य र विकास साझेदारीका नयाँ आयामहरूबारे वृहत छलफल हुने अपेक्षा गरिएको छ। यसअघि मंगलबार मात्र सभापति लामिछानेले भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै फलदायी भेटवार्ता गरिसक्नु भएको छ। त्यसै गरी उहाँले भारतीय जनता पार्टीका नेता नितिन नवीनसँग पनि भेटघाट गर्नुभएको थियो। भाजपाको निमन्त्रणामा 5 दिने भ्रमणका लागि भारत पुगेको राष्ट्रपाको यो टोली जेठ 22 गतेसम्म नयाँ दिल्लीमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा टोलीले भारतका अन्य राजनीतिक नेतृत्व तथा सरकारी उच्च अधिकारीहरूसँगको भेटघाट र संवादलाई निरन्तरता दिने जनाएको छ। नेकपा एमालेका नेता महेश बटुलाले प्रधानमन्त्री बालिम शाहले सीमाका विषयमा दिएको अभिव्यक्ति अत्यन्त निन्दनीय भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली प्रश्नमा पत्रकार खिम्बमसँग कुराकानी गर्दै उहाँले उक्त अभिव्यक्तिको जति भत्सना गरे पनि नपुग्ने टिप्पणी गर्नुभयो। नेता बटुलाले नेपालले भारतको 1 इन्च जग्गा पनि नमिचेको प्रश्न पार्दै देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी हल्का रूपमा बोल्नु सामान्य नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको सो अभिव्यक्ति अपरिपक्व, अज्ञानता र कूटनीतिक कमजोरीको उपज भएको ठहर गर्दै उहाँले यस विषयमा सरकारले चाँडै जवाब दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका नेताहरू प्रधानमन्त्रीको भनाईलाई साँचो तुल्याउन लागि परिएको पनि उहाँको आरोप थियो। बिना कुनै तयारी अघिल्लो दिन भारतको पक्षमा बोल्ने र भोलिपल्ट रवि लामिछाने भारत भ्रमणमा जानुले भारतलाई रिझाउन दुवै समावेश प्रतिस्पर्धा भइरहेको देखिएको समेत बटुलाले दावी गर्नुभएको छ। यस कदमले विश्वमा नेपालको छवि अत्यन्त नकारात्मक बनाएको उहाँको भनाइ छ। वर्तमान सरकार राष्ट्रघाती साबित भइसकेकाले मुलुकमा थप क्षति हुन नदिन सरकारले आफ्नो गल्ती स्वीकार गरी तत्काल क्षमा याचना गर्नुपर्ने बटुलाको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहिबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानिपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन अनुसार अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। ओली आज एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको 2 दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार आज अर्थात केही बेरमा काठमाडौँको बबर महल स्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुँदै कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पराजय त्यसपछि पक्राउ परेपछि अस्वस्थ भएर अपरेशन गर्नु परेको र त्यसै क्रममा बुवाको निधनका कारण ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएको थिएन। यसबीचमा ओली आफ्नै निवासमा राखिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुनु भएको थियो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोल्नु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन रुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: बाँकी खबर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 सहकारीका संचालकले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका संचालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फरक फरक ऋण असुली सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समिति आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। पानी पहिरोको जोखिम बढ़ेपछि काठमाण्डुको सतुङ्गल चितलाङ सहित 3 सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 2 सड़कमा एकतर्फी गाड़ी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ठक्कालले बताउनुभयो। मुख्यमन्त्री सहित एमालेका 5 मन्त्री रहेका थिए। तीमध्ये 4 जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्त र स्वास्थ्य मन्त्री खेम सारू रहेका छन्। लुम्बिनीमा लामो समयदेखि सरकार पुनर्गठनको कुरा चले पनि आलो पालो सहमति अनुसार मुख्यमन्त्री पनि आफ्नो दलले पाउनुपर्ने कांग्रेसले अडान राखिरहेको छ। यही बीचमा एमाले भने आफ्ना मन्त्रीहरू हेरफेर गरेको हो। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 20 अर्ब 79 करोड़ रूपियाँ मूल्यको खाद्यान्न आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा यो नाका हुँदै हुने आयात मूल्यमा 3 अर्ब 87 करोड़ अर्थात 15% गिरावट आएको वीरगंज संसार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। गत आर्थिक वर्षको 10 महिनामा त्यहाँबाट 24 अर्ब 66 करोड़ रूपियाँ मूल्य पर्ने 16 थरीका खाद्यान्न आयात गरिएको थियो। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप लू कम गर्न पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिट एक्सन प्लान कार्यान्वयनलाई थप सुदृढ़ बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका अधिकांश जिल्ला तातो हावाको उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदाय स्तरमा संचालित हिट एक्सन कार्यक्रम विस्तार गर्न नेपाल सरकारको रणनीतिक सहयोग आवश्यक रहेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले तापलहर सम्बन्धी प्रस्तावमा आधारित पूर्वानुमान जारी गर्दै आएको र हाल मध्य प्रदेशका 2 जिल्लामा यसको परीक्षण परियोजना सञ्चालन भइरहेको जानकारी दिएको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न सरकारले पनि जोड़ दिएको छ। त्यस्तै हिट एक्सन डेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका थिए। जलवायु परिवर्तनका कारण तापलहरको जोखिम नेपालमा समेत बढ़दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरूले तातो हावाको जोखिम न्यूनीकरणका लागि सरकार र साझेदार संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: वर्षभरि रिचार्ज गर्नुभयो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन।

0: अथवा विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी

अब विदेशका खबर। रूसले रातभर युक्रेनका विभिन्न शहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु भएको छ भने 138 जना घाइते भएका छन्। सयौं ड्रोन र दर्जनौ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएव सहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति पुर्याएको छ। युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा 16 जनाको मृत्यु भएको छ भने राजधानी किएवमा 6 जनाले ज्यान गुमाएका छन्। उद्धार कर्मीहरूले भग्नावशेषबाट 1-3 वर्षीय बालक, 1 महिला र उनका 8 वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन्। विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र थोरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न शहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो। डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन् भने राजधानी किएवमा पनि व्यापक क्षति पुगेको छ। त्यस्तै उष्ण कटिबन्धीय आँधी जाङ्गीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्र सहित पूर्वी र मध्यभागमा बाढ़ीको जोखिम उल्लेखनीय रूपमा बढ़ाएको छ। जनघनत्व अत्याधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सड़क यातायात अवरूद्ध भएको छ। सयौं उड़ान रद्द भएका छन् र रेल सेवा प्रभावित बनेका छन् भने हजारौं घर अन्धकारमा परेका छन्। बुधबार उत्तर पूर्वतर्फ सर्दै गरेको चाङ्गीले भारी वर्षासहित तीव्र हावा ल्याएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो। राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार 5,000 भन्दा बढ़ी घरमा विद्युत आपूर्ति अवरूद्ध भएको छ। त्यस्तै संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले अल निनो अर्थात मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जूनदेखि अगस्तसम्म भयंकर कर्मी हुन सक्ने चेतावनी दिएको छ। अल निनो नोभेम्बरसम्म जारी रहने सम्भावना रहेको बताइएको छ, जुन सामान्यतया 9-12 महिनासम्म रहन्छ। मौसम विज्ञान सम्बन्धी मोडेलहरूले यसको तीव्रताबारे फरक फरक अनुमान गरेकाले अल निनो कति शक्तिशाली हुनेछ भन्ने कुरा अझै अनिश्चित छ, तर अधिकारीहरूले पूर्व तयारीको आवश्यकतामा जोड़ दिएका छन्। अब खेल खबर। मलेसियामा आजबाट शुरू भएको एसएससी महिला प्रिमियर कपमा नेपालले सुखद शुरूआत गरेको छ। मलेसियाको कोल्जे टुंगुर चाफर ओभरमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कतार विरूद्ध 8 विकेटको जीत हात पारेको हो। कतारले दिएको 78 रनको लक्ष्य मध्यम लक्ष्य नेपालले 10.5 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जीतमा बिन्दु रावलले 30 ओभरमा 4 चौकाको सहयोगमा 33 रनको इनिङ खेलेकी छन्। उपकप्तान पूजा महतो 26 बलमा 4 चौकाको सहयोगमा 28 रनमा अभिजित रहँदा कप्तान इन्दु वर्माले 6 रन बनाएकी छन्। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भूटान रहँदा समूह एमा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा यूएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इण्डोनेशिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीहरूका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछ। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसएससी एसिया कपमा स्थान बनाउनेछन्। जेठ 29मा सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30मा हुनेछ। त्यस्तै दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा आज नेपाल र बंगलादेशबीच रोमाञ्चक भिडन्त हुँदैछ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार अपरान्ह 4:15 बजे शुरू हुने यस खेलका लागि नेपाली महिला राष्ट्रिय टोली पूर्ण रूपमा तयार रहेको अवस्थामा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रसभाको आजको बैठक पनि विपक्षी दलका सांसदले अवरोध गर्ने, प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको तत्काल जवाब दिनुपर्ने माग, भारत रिजाउन पालिन र रविबीच प्रतिस्पर्धा भएको पर्तौलाको दावी, लामिछानेले आज मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, 3 एजेण्डा तय, एमालेको सदस्यता नवीकरण र विस्तार कार्यशालाको पनि उद्घाटन गरिँदै निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली। समस्याग्रस्त 23 सहकारीका संचालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग, एमाले गरे लुम्बिनीका मन्त्री हेरफेर, आजै 4 जनाले दिए राजीनामा। युक्रेनमा भीषण आक्रमण, कम्तीमा 22 जनाको मृत्यु, 138 घाइते, चाङ्गी आधी र वर्षाले जापानको टोकियोमा बाढ़ीको जोखिम, उडान र रेल सेवा प्रभावित, जूनदेखि अगस्तसम्म भयंकर गर्मी हुन सक्ने विश्व मौसम संगठनको चेतावनी। र एसएससी महिला प्रिमियर कपमा कतारमाथि नेपालको शानदार जीत, कतार 8 विकेटले पराजित। महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा आज नेपाल र बंगलादेश बीच भिडन्त हुँदै फाइनलमा पुग्ने दाउमा नेपाल। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1।

थाउकारी स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

सूचना संगीतम मनोरञ्जनको अटो साइनो यो हो रेडियो साइनो 99.8 MHz। भरतपुर महानगरपालिका वडा नम्बर 19 साधनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर टाउन।

0: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जन

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु।

0: बेहोश हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या:
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

को चल छोड़, मैनेजर देख रहा है।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

करेंगे हम तुझको लड़की तू है बड़ी बुम्बा।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपा सभापति लामिछाने बीच भेटवार्ता, साझा समृद्धिका लागि सहकार्य गर्ने भारतीय प्रतिबद्धता। संविधान संशोधन कार्यदलले विगतका सरकारी सम्झौताहरूको अध्ययन गर्दै मन्त्रालयहरूसँग मागियो लिखित सहमतिका प्रतिलिपि। राष्ट्रिय सभामा आज पनि अवरोध, बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ 26 गतेसम्मका लागि स्थगित। कानून समितिको कार्यविधि पारित, सम्पत्ति छानबिन आयोग बहिष्कार गर्ने एमाले अध्यक्ष ओलीको घोषणा। अधिकारको दुरूपयोग नगर्न राज्य संयन्त्रलाई चेतावनी। सीमा क्षेत्रमा नयाँ व्यवस्था लागू, 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार छूट। नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि जापानले थप 5.5 अर्ब रूपियाँ ऋण सहयोग गर्ने। अत्याधिक गर्मी र लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो। भारतको एक रेस्टुरेन्टमा भीषण आग लागि 21 जनाको मृत्यु, 40 जनाको सकुशल उद्धार। कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण, सबै व्यापारिक उडानहरू स्थगित। र सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशको सामना गर्दै एसओसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, कतार 8 विकेटले पराजित।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपति सभापति लामी छाने र भारतीय प्रधानमन्त्री मोदी बीच भएको भेट सम्बन्धी खबरबाट भारतको पाँच दिने भ्रमणमा रहनुभएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामी छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ता भएको छ। नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा आज दुई नेता द्विपक्षीय हित र आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्जवल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। सभापति लामी छानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गर्दै भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा सोमबार भारत जानुभएका लामी छानेले हिजो भारतीय विदेश मन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टा छुट्टै उच्च स्तरीय भेटघाट गर्नुभएको थियो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरूको विस्तृत अध्ययन गर्ने भएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित कार्यदलले विगतमा राज्य र विभिन्न असन्तुष्ट पक्षबीच भएका लिखित प्रतिबद्धताहरूको खोजी शुरू गरेको हो। कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विगतका सम्झौताका प्रतिलिपिहरू उपलब्ध गराउन विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई औपचारिक रूपमा आग्रह गरेको छ। बहसपत्रलाई तथ्यपरक र समावेशी बनाउनका लागि ऐतिहासिक दस्तावेजहरूको गहन विश्लेषण गर्न लागि कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले जानकारी दिनुभएको छ। कार्यदलका सदस्य सचिव सुवेदीका अनुसार बहसपत्र तयार गर्ने क्रममा 2063 सालको विस्तृत शान्ति सम्झौता, मधेस, थारूहट, आदिवासी जनजाति, दलित महिला शिक्षक तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएका लिखित सहमतिहरू को विस्तृत अध्ययन गरिनेछ। सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै सांसदहरूले बैठकमा नाराबाजी र विरोध गरेपछि जेठ 26 गतेसम्मका लागि बैठक स्थगित भएको हो। यही अवरोधका कारण सोमबार र मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन। राष्ट्रिय सभाको आजको बैठकमा बजेटमाथि छलफल गर्ने मुख्य कार्यसूची तय भएको थियो। संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिले आफ्नो नयाँ कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटेर कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 दफावार छलफलसहित पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले उक्त कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरू समेत समावेश गरी यथेष्ट छलफल गरेर पारित गरिएको जानकारी दिनुभएको छ। यसै गरी आजको बैठकमा भाग लिँदै सांसदहरूले विभिन्न संवैधानिक आयोगहरूले बुझाएका प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन गराउनका लागि सरकारलाई आवश्यक निर्देशन र दवाब दिनुपर्ने कुरामा विशेष जोड़ दिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले अस्वीकार गर्ने र कुनै पनि हालतमा बयान नदिने घोषणा गर्नुभएको छ। काठमाण्डमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार पूर्वाग्रहबाट ग्रसित रहेको र पुराना दलका नेताहरूलाई मात्र फसाउने नियतले क्रियाशील रहेको आरोप लगाउनु भएको छ। अध्यक्ष ओलीले वर्तमान राज्य संयन्त्र र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। संवैधानिक र कानूनी प्रक्रियाको पक्षमा रहे पनि प्रतिशोधका आधारमा बनेका आयोगहरूको अगाडि नझुक्ने उहाँको जिकिर छ।
2: मैले त्यसै गरेर भने यो आयोग एउटा नकली आयोग हो। यो आयोग प्रायोजित एउटा उद्देश्य तोकेर टास्क दिएर टास्क छानबिनको टास्क होइन, छानबिन गरे जेल गर्ने तर फसाउने फलाउना फलाउनलाई केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। कसैको अचाटली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्, आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी गरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार।
1: अध्यक्ष ओलीले राज्य संयन्त्रमा रहेका संस्थाहरूलाई आफ्नो अधिकारको दुरूपयोग नगर्न र संयमित रहन चेतावनी समेत दिनुभएको छ। विगतका राजनैतिक घटनाक्रमतर्फ संकेत गर्दै ओलीले भदौ 23 र 24 गते देशव्यापी रूपमा भएका आगजनी र राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन जननिर्वाचित बहुमतको सरकारलाई अवैधानिक र आपराधिक मार्गमा विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको ठोकुवा गर्नुभएको छ। ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र सुकुम्बासी बस्तीमा सेना देखिएको विषयमा पनि कड़ा आपत्ति जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले स्थल मार्ग हुँदै नेपालभित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढ़ाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 रूपियाँ मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसुल लाग्ने छैन। यसअघि यो सीमा मात्र 100 रूपियाँ रहेकोमा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 रूपियाँ पुर्याएको हो। सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सीमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा भने दिइने छैन। तर 500 रूपियाँ मूल्यसम्मका घरायसी तथा निजी प्रयोगका वस्तुहरू साथमा ल्याएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर महसुल नली छाड्न सक्ने व्यवस्था गरिएको छ। जापान सरकारले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि 5,50,00,000,000 नेपाली रूपियाँ बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। बढ़दो मूल्य वृद्धि र प्राविधिक कारणले आयोजनाको लागत बढ़ेपछि जापानले यो थप आर्थिक सहयोग गरेको हो। यस सम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। यो थप सहयोगसँगै नागढुङ्गा सुरुङ मार्गका लागि जापानको कुल ऋण सहयोग 22,33,60,00,000 एन पुगेको छ। सन् 2019 निर्माण शुरू भएको यो सुरुङ मार्ग यसै वर्षदेखि संचालनमा आउने तयारीमा रहेको छ। तराई तथा शहरी क्षेत्रमा बढ़ेको अत्यधिक गर्मी र लामो विदाको अवसर पारेर मेग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उत्साहजनक आगमन भएको छ। गत जेठ 14 गतेदेखि 17 गतेसम्मको 4 दिने सार्वजनिक विदाको अवधिमा यी दुई हिमाली जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा 30,000 भन्दा बढ़ी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन्। छोटो समयमा ठूलो संख्यामा पर्यटकहरूको आगमन भएपछि मेग्दी र मुस्ताङका होटलहरू पूर्ण रूपमा प्याक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा पर्यटकहरूको मुख्य रोजाईमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, ऐतिहासिक कागबेनी, चीनसँगको सीमा क्षेत्र कोराला नाका र भुरूङ तातोपानी परेका छन्। मधेस र ठूला शहरहरूमा गर्मी बढ़ेकाले हिमाली क्षेत्रको शीतल वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरूको अवलोकनका लागि पर्यटकहरूको ओइरो लागेको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्ली स्थित 6 तले एक रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु भएको छ। फ्लोरिस स्टे नाम गरेको उक्त होटलको रेस्टुरेन्ट
5: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
6: नगरपालिका वडा नम्बर 19 शारदा नगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्भ कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 शारदा नगर।

0: भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

देख उसको, चल छोड़, मैनेजर देख रहा है। चल चल चल चल चल चल।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

को चल छोड़, मैनेजर देख रहा है।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले दिउँसोको 4 बज्यो इट्स 4 PM जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
1: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
0: भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 शारदानगर

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

तिमी त मेरी हौ अरूलाई धनको पान।

अरुलाई धनको पात।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 5 PM डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा, चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: ए साथी, त्यहाँ माथि हेर त, बादल भन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
0: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: रेडियो साइनो 89.8 मेगाहर्ज।
3: साहिनो समय सूचक, अहिले साँझको 6 बज्यो, इज 6 PM।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने? हो त है, हामीले त ध्यानै नदिएको। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: No! No! No!
1: Radio Simon 89.8 megahertz.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो पक्के दान धर्म गर्ने हो एक दिन पक्कै मर्ने

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर।
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाई राख्ने,
2: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: राष्ट्रपका सभापति रवि लामी छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोडिएको विषयमा भ्रम सृजना गर्ने छुट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनाएछु यति राष्ट्र हितको विरूद्धमा राष्ट्रिय पारा स्वाभिमान सार्वभौम सत्ता जनपन सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भयो मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनु भएको असत्य भयानक गैरजिम्मे र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडकसम्म पोसेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाडौँमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुझेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपर्व वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचन्दले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्नु, माननीय सदस्य लेखजन थापा, माननीय सदस्य पुकार, माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता सुपरिया, माननीय सदस्य रिन्द्र यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जानकारी।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले त्यसलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, के नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो?
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल। बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीडित।
10: हरेक कुराहरूमा समस्या मान्छेलाई जाउँदारको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार,
11: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर शंखुवास सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवासभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
16: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
10: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि कुराहरूमा समस्या यो मान्छेलाई दौड्याएरको चपेटामा पारेको छ। बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
16: बिजुली नियमित नआउँदा सञ्चार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
17: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे लेखपढ गर्न पनि धेरै समस्या हुन्छ, कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ, विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
16: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्।
18: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ, यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
16: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनु भयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
19: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन, खासै हावाहुरीको कारण चाहिँ बढी धेरै लाइन चाहिँ अवरुद्ध हुन्छ। होइन, रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँ चाहिँ अर्को त हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रधान लाइन र बिना लाइन पनि क्षति भएको छ। त्यसको मरम्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र पाँचवटा प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
16: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्ष सांसदहरूको माग।
20: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई दियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाश सन्ले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
20: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सृजना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
23: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो,
20: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि, समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन। तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ। त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
23: अहिले त्यो देखिन्छ,
20: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको जाने सम्भावनाहरू देखिन्छ।
23: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो
20: होइन। यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको जाने इलामबाट जितेर आउनुभएको जाने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर जाने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ।
23: अब पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी कितामा उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकार देखिन्छ कि देखिन्न?
20: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ छलफल गर्न खोज्छु। अब 17 मध्ये 14 त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
23: दलित समुदायबाट
20: होइन। अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी 3 तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन। अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन। अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो। मैले के भन्न खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेका कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन। तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ। अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन। जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको जाने उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको जाने त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन। त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ। तर चाहिँ अब यो तिमीहरू पुराना आऊ, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने, अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन। यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो,
23: भत्काउन पाइएन भनेर अदालतमा
20: मुद्दा पनि पर्यो होइन। अनि त्यसले गर्दाखेरि मुद्दा बन्न भए पनि अहिले पनि भत्काउने काम त सुरु।
23: तपाईँको अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाल्यो नि, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
20: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने, नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा, जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन। अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हो भने अधिकांश जाने ऐलानीमा छन्। अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलित
23: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ,
20: गलत छ, गलत छ। किनभने जाने
23: कस्तो अवस्थामा कसरी
20: यसो गर्न सक्थ्यो होइन, मेरो कुरा के छ भन्दाखेरि, अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन,
23: पटक पटक सरकारले गठन गर्दै खारेज गर्दै
20: त्यो एउटै कुरा थिएन। 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनाएको थिए सरकारको गरे घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि। उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन, एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका, यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो। त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो, जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन। त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो। उहाँले त्यही बेलामा चाहिँ सक्कली नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ।
23: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको, त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो।
20: होइन होइन, सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि, उहाँले त सुकुम्बासीको काम गर्नुको छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ। सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रस्ताव महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
4: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
4: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
4: खेतमा पानी जमाइराख्ने
3: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
4: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
4: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
4: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
5: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
1: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
7: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन। Never miss an update from Tips Official.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

Terima kasih.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ विविध नेपाली सेवाको समाचार।

0: पार्न सक्छ।
1: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
3: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
3: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा अब विवाद रहेन। र भनौँ न, ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गरेर पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्छन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट सुरुवात हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै सुरु हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार पाँच दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री भारेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन। प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारत बीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी होसन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
5: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
1: अब केही दिनपछि मनसुन आउँदैछ, यो मनसुनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यस कारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
8: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
1: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
8: कृषिमा पर्छ,
1: एग्रिकल्चर सेक्टर सत्तै जान्छ, जल विद्युतको क्षेत्रहरू पनि सबै सत्तै जान्छ पानी कम पर्दिने बित्तिकै।
8: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
1: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
8: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
1: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ जुन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कैयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
2: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्द्वले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खडा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: र भीआईपी ठूला प्रकरणमा सीआईडीको नजर, फार्मेसी र अस्पतालमा किमोथेरापीको औषधि चरम अभाव, ओलीको अहमता अझै उस्तै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाले निर्माण गरे हाते ट्रयाक्टर शीर्षकको शुभ समाचार।
1: जुम्लाको सिजा गाउँपालिका दुई चुलेल गाउँ निवासी युवा प्रशान्त बडले आफ्नै सिप क्षमता र मेहनतको प्रयोग गरी हाते ट्रयाक्टर निर्माण गर्न सफल हुनुभएको छ। कुनै विशेष प्राविधिक सहयोग वा आधुनिक उपकरणको सहारा बिना आफ्नै प्रयासमा निर्माण गरिएको हाते ट्रयाक्टरले अहिले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जाल मार्फत देशभर चर्चा पाएको छ। बाल्यकालदेखि नै विभिन्न मेसिन तथा उपकरणप्रति रूचि राख्दै आउनुभएका बडले यसअघि पनि आफ्नै प्रयासमा मोटरसाइकल निर्माण गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नु भएको छ। मोटरसाइकल निर्माणमा सफलता हासिल गरेपछि उहाँले कृषिमा उपयोगी हुने उपकरण निर्माण गर्ने सोचका साथ हाते ट्र्याक्टर तयार पार्नु भएको बताइएको छ। ग्रामीण क्षेत्रमा कृषकले खेतीपातीका काममा भोग्दै आएको श्रम र समयको समस्यालाई ध्यानमा राख्दै हाते ट्र्याक्टर निर्माण गर्नुभएको हो। सीमित स्रोत साधन, आवश्यक सामग्रीको अभाव तथा आर्थिक चुनौती भए पनि निरन्तरको प्रयास र लगनशीलताले उहाँलाई सफलता दिलाएको स्थानीयवासी बताउँछन्। हाते ट्र्याक्टर निर्माण भएपछि गाउँका बासिन्दाले प्रत्यक्ष अवलोकन गरेका छन्। ट्र्याक्टरको डिजाइन, संचालन प्रणाली र कार्यक्षमता देखेर धेरैजना आश्चर्यचकित बनेका छन्। स्थानीयवासी कृष्ण विकले प्रशान्त बडको सिप क्षमता र मेहनत गाउँका युवाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिक लेख्छ मोदी लामिछाने एक घण्टा भेटवार्ता सम्बन्धी शीर्षकमा खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनु भएको छ। भारतको पाँच दिने भ्रमणमा रहेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा मोदीले यस्तो बताउनु भएको हो। रासपा सभापति लामिछाने सहितको टोलीसँग बुधबार भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं, भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ। राष्ट्रपति सभापति लामिछानेसँग भेट नपाउँदा अत्यन्तै खुशी लागेको जनादेव उहाँले लेख्नु भएको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र त्यसमा पूर्ण रूपमा सहमत छु। मोदीले द्विपक्ष बीचको भेटको तस्विर आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको पोस्टलाई राष्ट्रपा सभापति लामिछानेले शेयर गर्नुभएको छ। भारतीय प्रधानमन्त्रीसँग एक घण्टा लामो छलफल भएको जनाउँदै उहाँले लेख्नु भएको छ। आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो अत्यन्त फलदायी र अर्थपूर्ण संवाद बात गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। नेपाल र भारतले विगतका सीमितलाई पार गर्दै अघि बढ़ने जनाउँदै उहाँले भन्नुभएको छ, विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईँको जस्तै दृष्टिकोण छ। भेटका क्रममा दुई देशका साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ़ बनाउने सहितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायत उच्च पदस्थ अधिकारी सहभागी थिए। राष्ट्रपा सभापति लामिछानेसँगै भ्रमण टोलीमा रहेका उहाँका पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिव सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो। मोदीसँगको भेटवार्ताका क्रममा अहिले विवादमा रहेको नेपाल भारत सीमाका विषयमा भने कुनै कुरा नै भएन।
1: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई घोष गरेका छन्। पार्टीको सदस्यता सार्वजनिक चेतावनी दिए। उनले भनेका छन्, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न, सम्पत्ति विवरण भनेर पठाइँदैन, जे जे गर्न सक्छन् गरून्। सरकारले गत छानबिन गरेको थियो। सर्वोच्च अदालतमा गठित पाँच सदस्यीय आयोगलाई 2062-63 सालदेखि 82-83 सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले काम शुरू गरिसकेको छ। यो अवस्थामा पूर्व प्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
0: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टियो कार्य विवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएका बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीशहरू, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। को को छन् सम्पत्ति छानबिन आयोगको दायरा बाहिर? नागरिक दैनिकले खबर लेखेको छ।
1: ठूला प्रकरण

0: 4 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समिषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: मोदीसँगको एक घण्टा लामो भेटवार्तामा राष्ट्रपति सभापति लामिछाने सीमा विवादबारे मौन, सम्पत्ति छानबिनबाट तानुदै

0: दिशामा नयाँ आशा जगाएको छ। लामो समयदेखि राजनीतिक प्रशासनिक तथा राज्य सार्वजनिक सम्पत्तिसँग सम्बन्धित विवाद तथा स्मार्ट टेलिकम प्रकरण जस्ता बहुचर्चित विषयमा सीआईबीले थालेको अनुसन्धानले कानून सबैका लागि समान हो भन्ने लोकतान्त्रिक मूल्यलाई थप मजबूत बनाएको विश्लेषण गरिएको छ। यसले आम नागरिकमा अनुसन्धान निकायप्रतिको विश्वास बढ़ाउनुका साथै दण्डहीनताको अन्त्यतर्फ सकारात्मक संकेत दिएको छ। पछिल्ला अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको उच्च तहका निर्णयकर्ता प्रभावशाली व्यवसायी तथा शक्तिशाली समूहलाई समेत कानूनी दायरामा ल्याउने प्रयास हो। विगतमा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको आलोचना भइरहँदा सीआईबीले देखाएको सक्रियताले अनुसन्धान प्रक्रिया प्रभाव र दबाव भन्दा माथि उठेर अघि बढ़न खोजिरहेको संकेत दिएको छ। कानून भन्दा माथि कोही छैन भन्ने सन्देश चर्चित अनुसन्धानले चर्चामा धितोपत्र बजारको चलखेलमाथि कड़ा अनुसन्धान सम्पत्ति शुद्धिकरण र बैंकिङ अपराधमा निगरानी स्मार्ट टेलिकम प्रकरणमा विशेष चासो रेस्क्यू घोटालाले उठायो अन्तर्राष्ट्रिय छविको प्रश्न यी मुख्य मुद्दाहरू यो खबरसँग सम्बन्धित छापिएका छन्। ठूला सीआईबीको नजर प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: फार्मेसी र अस्पतालमा भेटिन्दैन किमोथेरापीको औषधि, कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठो कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने यो औषधि खोजीमा परिवार झन्झुटे। मेरा जेठाजू र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठु कुमारी कि बुहारी शोभादेव कोटाले सुनाउनुभयो। धेरैसँग अनुनय विनय गर्नु पर्यो। बल्ल तल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवार जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य पनि बढ़ाएका छन्।
0: ओलीको अहम अझै उस्तै, नेतृत्व नछाड्ने अडान, हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि